नमस्कार, बिहान 7 बजेको सलिलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँले समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाद्वारा 6 सदस्यीय मन्त्री परिषद विस्तार। सेवा प्रवाह गर्ने क्रममा भएका कानूनी र व्यावहारिक झन्झट हटाउँदै लगिएपछि सार्वजनिक सेवा प्रवाहमा गुणात्मक परिवर्तन आउन थाल्यो। र दोलखाको क्षेत्र नम्बर 2 निर्वाचित भरत बहादुर केसी बागमती प्रदेश सरकारको भौतिक तथा पूर्वाधार विकास मन्त्रीमा नियुक्त।

अब समाचार विस्तारमा बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्री परिषद विस्तार गर्नुभएको छ। मुख्यमन्त्री थापा मगरले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै 6 जना मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नेकपा एमालेका भरत केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ भने ज्ञान बहादुर तमाङ बिना विभागीय मन्त्री बन्नुभएको हो। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। साथै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका राजु विष्टले खानेपानी, गिरबहादुर तमाङले स्वास्थ्य तथा सामाजिक विकास र राजेन्द्र प्रजापतिले उद्योग पर्यटन श्रम तथा रोजगार मन्त्रालय पाउनु भएको छ। मुख्यमन्त्री थापाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष शपथ लिएपछि वहाँले मन्त्रीहरूलाई पनि शपथ ग्रहण गराउनु भएको हो। सेवा प्रवाह गर्ने क्रममा भएका कानूनी र व्यावहारिक झन्झट हटाउँदै गएपछि सार्वजनिक सेवा प्रवाहमा गुणात्मक परिवर्तन आउन विगतमा एउटै कामका लागि सेवाग्राहीले पटक पटक कार्यालय धाउनुपर्ने बाध्यताको अहिले अन्त्य हुन थालेको छ। अधिकांश सरकारी कार्यालयमा सुशासन प्रवर्धन सेवा प्रवाहमा सुधार निर्णायक प्रक्रियामा सरलीकरण परम्परागत विधि र प्रक्रियालाई पुनर्संरचना गरी सम्भव भएसम्म सेवा आधुनिक र प्रविधि मैत्री बनाउन थालिएको हो। प्रयास तथा कानून प्रशासन तथा कानूनविद काशीराज दाहालले 100 कार्यसूचीको कार्यान्वयनमा ल्याएसँगै सरकारले प्रदान गर्ने सेवामा गुणात्मक परिवर्तन आउन थालेको बताउनुभयो। उहाँका अनुसार अहिले सेवा प्रवाह सकारात्मक रूपमा अगाडि बढ़ेको छ। मेडिकल व्यवसाय एवं राष्ट्रिय धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईको घरमा प्रहरीले खन्तलासी गरेको छ। बिहिबार दिउँसो ठूलो संख्यामा पुगेको प्रहरीले उहाँको घरमा खन्तलासी गरेको हो। भक्तपुर प्रहरी र अपराध अनुसन्धान कार्यालय सहितको टोलीले प्रसाईको घरमा खन्तलासी गरेको प्रहरी सूत्रले बताएको छ। सो क्रममा केही थार मोबाइल डिभाइस आइप्याड समेत प्रहरीले नियन्त्रणमा लिएको छ। किन खन्तलासी गरेको भन्ने विषयमा प्रहरीले औपचारिक रूपमा केही नबोलेको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले पछिल्लो समय भ्रष्टाचारको प्रकृति सीमाविहीन रूपमा बाह्य मुलुकमा समेत डील हुने गरेको जानकारी भएको पनि भए पनि सम्बन्धित देशसँग पारस्परिक कानूनी सहायता सम्झौता नभएकाले सूचना संकलन हुन नसकेको बताउनु भएको छ। बाह्य मुलुकमा नै भ्रष्टाचार डील र लेनदेन हुने भए पनि सूचना आदान प्रदानको लागि राज्य स्तरमा सम्झौता नहुँदा आयोगले सूचना पाउन नसकेको प्रमुख आयुक्त राईले बताउनुभयो। उहाँले भारत र चीनसँग सम्झौता भए पनि कार्यान्वयनमा आउन नसकेको समेत बताउनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा राईले सूचना प्रविधि स्वास्थ्य सामग्री खरिद जस्ता विषयमा विदेशमा नै लेनदेन भएका प्राप्त सूचना भए पनि आधिकारिक सूचना

विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको प्रदेश नम्बर दुईबाट निर्वाचित भरत बहादुर केसी बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त हुनु भएको छ। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले बिहिबार मन्त्री परिषद विस्तार गर्दै केसीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको हो। केसी यसअघि बागमती प्रदेशको वन तथा वातावरण मन्त्रीको रूपमा जिम्मेवारी सम्हालिसक्नु भएको छ। मुख्यमन्त्री थापा मगरले नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व हुने गरी छ सदस्यीय मन्त्री परिषद विस्तार गर्नुभएको छ। दोलखाबाट प्रदेश सभामा निर्वाचित केसीले यसअघि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएको थियो। अब उहाँले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो। उहाँको नियुक्तिसँगै दोलखाले बागमती प्रदेश सरकारमा महत्वपूर्ण मन्त्रालयको नेतृत्व पाएको छ। दोलखामा गत साउन महिनामा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने सातजना घाइते हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत साउन महिनाको वार्षिक रिपोर्ट अनुसार जिल्लामा 9 सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते हुनु भएको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण विश्लेषण गर्दा तीव्र गतिमा चलाएको कारण पाइएको प्रहरीले सार्वजनिक गरेको वार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। 9 दुर्घटना मध्ये 6 तीव्र गतिका कारण अन्य कारणले पनि दुर्घटना भएको प्रहरीको बनाइरहेको छ। वैदेशिक रोजगारीको लागि टड्की पठाइदिने आकर्षक तलब सहितको काम मिलाइदिने आश्वासनमा एक व्यक्तिबाट 4,55,000 रूपियाँ लिएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक महिलालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 14 स्थायी ठेगाना भइहाल काठमाडौँको बुढा नीलाकण्ठ नगरपालिका वडा नम्बर 10 बस्दै आउनुभएका 32 रश्मिका खपाङ्गी रहनु भएको छ। उहाँलाई बुढा नीलाकण्ठ नगरपालिका वडा नम्बर 10 कपन क्षेत्रबाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार खपाङ्गीले बेरोजगारी वा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको लागि टड्की लैजाने बताउनु भएको थियो। लामो समयसम्म विभिन्न बहानामा झुक्याएर विदेश नपठाएको र पछि सम्पर्कविहीन भएको भन्दै एक पीड़ितले जाहेरी दिनुभएको थियो। सोही जाहेरीको आधारमा उहाँलाई पक्राउ गरिएको हो। प्रहरीको विवरणमा यस घटनामा पीड़ितको संख्या एकजना रहेको तथा लिएको भनिएको रकम 4,50,000 रूपियाँ रहेको छ। काभ्रेको बनेपा नगरपालिकाले नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले 4 स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ। नगर प्रमुख शान्ति रत्न साके, उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफे तथा सामुदायिक विकास शाखा प्रमुख दिनेश कुमार पोखरेलले सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधिसँग सम्झौता गर्नुभएको हो। सम्झौता अनुसार बनेपामा रहे सम्झौता अनुसार बनेपामा रहेको रिक्युआईईएको मासु आँखा नाङ्गा आँखा अस्पताल, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले नगरवासीलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउन पाउनेछन्। सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका दुईमा बंगुरमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको छ। गाउँपालिकाले बिहिबार अत्यन्त जरूरी सूचना जारी गर्दै केही दिन अघि उक्त क्षेत्रमा बंगुरमा देखिएको असामान्य रोग सम्बन्धी नमूना परीक्षणबाट सुरोग पुष्टि भएको जनाएको हो। गाउँपालिकाको वडा नम्बर 2 बंगुरमा देखिएको रोगको नमूना केन्द्रीय पशु सेवा प्रयोगशालामा त्रिपुरेश्वर काठमाडौँमा परीक्षण गरिएको थियो। प्रयोगशालाबाट प्राप्त प्रतिवेदनमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएपछि संक्रमण थप फैलन नदिन पशुपालक कृषकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। काभ्रे प्रान्तोक जिल्ला अदालतले गत आर्थिक वर्ष 2082-83 मुद्दा फोडचोडसँगै व्यवस्थापकीय सुधारका अधिकांश कार्यक्रम सम्पन्न गर्दै न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको बताएको छ। देशभरका जिल्ला अदालतहरूको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 251,737 मुद्दा लगत रहेकोमा 1,39,775 मुद्दा फैसला भएका छन्। अब आजको मौसम सम्बन्धी जानकारी।

गैराती देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो छ घण्टामा सिन्धुपाल्चोकमा 71 मिलिमिटर, ताप्लेजुङमा 53 मिलिमिटर र दैलेखमा 42 मिलिमिटर पानी परेको छ। मध्य र पश्चिम क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ। लगातारको वर्षाले नुवाकोटको त्रिशुले नदी र ताँडी खोलामा बाढ़ी आएको छ। नदी र खोला आसपासका बासिन्दालाई आज बिहानसम्म सतर्कता रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा मुसालधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ तथा मधेश प्रदेश लगायतका कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबर सँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरद्वारा 6 सदस्यीय मन्त्री परिषद विस्तार। सेवा प्रवाह गर्ने क्रममा भएका कानूनी र व्यावहारिक झन्झट हटाउँदै लगिएपछि सार्वजनिक सेवा प्रवाहमा गुणात्मक परिवर्तन आउन थाल्यो। र दोलखाको क्षेत्र नम्बर 2 निर्वाचित बागमती प्रदेशका सांसद भरत बहादुर केसी बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आस्था सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारादेवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एण्ड राजेश दनाचला सप्लायर्स चरीकुट पुरानो बजार भालुखोला रागाको मासु पाइने पसल भएको घर सँगै

0: हाम्रा सेवा तथा सुविधाहरू तामा पीतल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
0: हाम्रा सेवा
2: छोराहरू यज्ञ बहादुर भुजेल

0: खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
1: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
2: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
3: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
5: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
7: थाइराइड जाँच

0: हस्ताक्षर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: me a extreme energy drink.
1: कालिन्चोक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री वन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
2: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चोक भगवती मन्दिरमा झाँक्री तथा वन धर्मलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिरहेको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकादेखि तथा भाद्र 12 गते बिहान कालिङसोक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
1: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा वन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा वनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिन्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
4: अरे यही थियो त, कहाँ सरे छ आजकल?
3: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या हो?
3: हो नि रमा, चरीग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्रपत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल भदौ महिनाको 5 गते शुक्रबार आज प्रकाशित पत्र पत्रिकाले देश बाहिर भ्रष्टाचार डील, देश दुर्गा प्रसाईको घरमा प्रहरीको खन्तलासी, मोबाइल र आइप्याड लगियो, अनावरणको तयारीमा जेएनजी आन्दोलनमा 42 शहीदको सालिक, अण्डाको भाव फेरि बढ़्यो, बागमतीमा मन्त्री परिषद विस्तार लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। बागमतीमा मन्त्री परिषद विस्तार, 6 जना मन्त्रीले शपथ लिए। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्री परिषद विस्तार गर्नुभएको छ। मुख्यमन्त्री थापा मगरले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएसँगै 6 जना मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नेकपा एमालेका भरत बहादुर केसी भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउन सफल हुनुभएको छ भने ज्ञान बहादुर तमाङ बिना विभागीय मन्त्री बन्नुभएको हो। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सरल यात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्ट खानेपानी, गिरबहादुर तमाङ स्वास्थ्य तथा सामाजिक विकास र राजेन्द्र प्रजापति उद्योग पर्यटन श्रम तथा रोजगार मन्त्री बन्नु भएको हो। मुख्यमन्त्री थापाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष शपथ लिएपछि उहाँले मन्त्री परिषदको विस्तार गर्नुभएको हो। यो खबर आज सबै जसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। दुर्गा प्रसाईको घरमा प्रहरीको खन्तलासी, मोबाइल र ल्यापटप आइप्याड लगियो। मेडिकल व्यवसायी एवं राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईको घरमा प्रहरीले खन्तलासी गरेको छ। बिहिबार दिउँसो ठूलो संख्यामा पुगेको प्रहरीले उहाँको घरमा खन्तलासी गरेको हो। भक्तपुर प्रहरी अपराध अनुसन्धान कार्यालय सहितको टोलीले प्रसाईको घरमा खन्तलासी गरेको प्रहरीले स्रोतले बताएको छ। सुरक्रममा केही तान मोबाइल डिभाइस र आइप्याड समेत प्रहरीले नियन्त्रणमा लिएको छ। किन खन्तलासी गरेको हो भन्ने विषयमा प्रहरीले औपचारिक जानकारी भने नगराइएको बताइएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। देश बाहिर भ्रष्टाचारको ढिल। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले पछिल्लो समय भ्रष्टाचारको प्रकृति सीमाविहीन रूपमा बाह्य मुलुकमा समेत डील हुने गरेको जानकारी भए पनि सम्बन्धित देशसँग पारस्परिक कानूनी सहायता सम्झौता नभएकाले सूचना संकलन हुन नसकेको बताउनुभयो। बाह्य मुलुकमा नै भ्रष्टाचार डील र लेनदेन हुने भए पनि सूचना आदान प्रदानका लागि राज्य स्तरमा सम्झौता नहुँदा आयोगले सूचना पाउन नसकेको प्रमुख आयुक्त राईले बताउनु भएको हो। उहाँले भारत र चीनसँग सम्झौता भए पनि कार्यान्वयनमा नआइसकेको बताउनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा राईले सूचना प्रविधि, स्वास्थ्य सामग्री खरिद जस्ता विषयमा विदेशमा नै लेनदेन भएका प्राप्त सूचना भएको समेत जानकारी गराउनु भएको थियो। राईले भन्नुभयो हेल्थ र आईटी सेक्टरका धेरै विषयमा देश बाहिर डिल हुने गरेका छन्। यो खबर आज गोर्खापत्रले लेखेको छ। अनावरणको तयारीमा जेएनजी आन्दोलनका 42 शहीदको सालिक। जेएनजी आन्दोलनमा मृत्यु भएका 42 शहीदको सालिक धमाधम निर्माण भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपाको सात डोबाटो स्थित परिसरमा शहीदका सालिकहरूको पार्क जेएनजी आन्दोलनको कई वर्षको दिन पारेर 23 भदौमा उद्घाटनको योजना रहेको छ। 55 लाख लागतमा 9 महिना अघि नै सालिक बनाउन थालिएको हो। हालसम्म
15 शालिग तयार भइसकेका छन् भने बाँकीको फिनिसिङ भइरहेको छ। तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले 42 शहीदको शालिग बनाउन राखेपालाई निर्देशन दिनुभएको थियो, तर स्रोत सुनिश्चितता नभएपछि शहीदका परिवार र समाजसेवीले ग्लोबल आईएमए बैंकसँग पहल गरेका थिए। लगानी गरिदिन बैंक तयार भएपछि शालिग निर्माण अघि बढ़ेको सहजकर्ता अर्जुन थापाले बताउनुभयो। तत्कालीन नागरिक सरकारका खेलकुद मन्त्रीले शालिग बनाउने ठाउँ दिन राखेपालाई निर्देशन दिनुभएको थियो। ठाउँ त भयो तर शालिग बनाउन रकम भएन। पहलपछि ग्लोबल आईएमए बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शालिग बनाउन तयार भएपछि काम अघि बढ़िएको छ। उहाँले भन्नुभयो, यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। सार्वजनिक सेवामा गुणात्मक परिवर्तन। सेवा प्रवाह गर्ने क्रममा भएका कानूनी र व्यावहारिक झन्झट हटाउँदै लगिएपछि सार्वजनिक सेवा प्रवाहमा गुणात्मक परिवर्तन आउन थालेको छ। विगतमा एउटै कामका लागि सेवाग्राहीले पटक पटक कार्यालय आउनुपर्ने बाध्यताको अहिले विस्तारै अन्त्य हुन थालेको छ। अधिकांश सरकारी कार्यालयमा सुशासन प्रवर्धन र सेवा प्रवाहमा सुधार, निर्णायक प्रक्रियामा सरलीकरण, परम्परागत विधि र प्रविधिलाई पुनर्संरचना गरी सम्भव भएसम्म सेवा आधुनिक र प्रविधि मैत्री बनाउन थालिएको छ। यो खबर आज गोर्खापत्रले लेखिएको छ। अख्तियारलाई लामिछानेले भने सरकारबाट काम अवरोध भए कार्यवाही गर्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिदमा संलग्न अधिकारीमाथि अभियोजन गर्न दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहिबार अख्तियारका काम कार्यवाहीको बारेमा भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ रासोपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएको तर्फ संकेत गर्नुहुँदै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सृजना गर्नु आफैमा अपराध भएको जनाउनुहुँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राख्नुभयो। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरेर सरकार सञ्चालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि बताउनु भएको हो। यो खबर आज कान्तिपुरले लेखेको छ। अण्डाको भाउ फेरि बढ्यो। अण्डाको भाउ फेरि बढ़ेको छ। नेपाल लेफ्स कुखुरा पालक संघले हिजोदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको हो। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य अनुसार सबै प्रकारको अण्डामा प्रतिक्रेट 15 रूपियाँले बढ़ेको छ। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 रूपियाँ र मध्यम अण्डा 535 रूपियाँ पुगेको छ। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 3200 रूपियाँ कायम भएको हो। यो खबर पनि आज सबै जसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखामा गत साउन महिनामा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने 7 घाइते हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत साउन महिनाको वार्षिक रिपोर्ट अनुसार जिल्लामा 9 सवारी साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र 7 घाइते हुनु भएको जनाइएको छ। सिन्धुलीको हरिहरपुर गढ़ी गाउँपालिका 2 बंगुरमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको छ। गाउँपालिकाले बिहिबार अत्यन्त जरूरी सूचना जारी गर्दै केही दिन अघि उक्त क्षेत्रमा बंगुरमा देखिएको असामान्य रोग सम्बन्धी नमूना परीक्षणबाट उक्त रोग पुष्टि भएको जनाएको हो। गाउँपालिका कोडा नम्बर 2 बंगुरमा देखिएको रोगको नमूना केन्द्रीय पशु सेवा अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँमा परीक्षण गरिएको थियो। प्रयोगशालाबाट प्राप्त प्रतिवेदनमा अफ्रिकन स्वाइन फिभर पोजिटिभ देखिएको बताइएको छ। बनेपा नगरपालिकाले नगरवासीलाई स्वास्थ्य सेवामा पहुँच सहज उपलब्ध गराउने उद्देश्यले 4 स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ। नगर प्रमुख शान्ति रत्न, शाक्य उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफे तथा सामुदायिक विकास शाखा प्रमुख दिनेश कुमार पोखरेललाई सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधिसँग सम्झौता गर्नु भएको हो।
दोलखाको प्रदेश क्षेत्र नम्बर दुईबाट निर्वाचित भरत बहादुर केसी बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त हुनुभएको छ। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले बिहिबार मन्त्री परिषद विस्तार गर्नुहुँदै केसीलाई भौतिक पूर्वाधार विकासको मन्त्रालयको जिम्मेवारी प्रदान गर्नुभएको हो। दोलखा प्रदेश दुईबाट निर्वाचित केसी यसअघि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिइसक्नु भएको छ। अब उहाँले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। उहाँको नियुक्तिसँगै दोलखाले बागमती प्रदेश सरकारमा महत्वपूर्ण मन्त्रालयको नेतृत्व पाएको हो। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
2: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
5: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98446-48862, 98446-48862।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98445540-60, प्रकाश थापा 98445540-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भने त्यही बेला कहाँ गएर ल्याउनु? अब
4: हाउ, नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ, पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
5: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
1: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 98518-1987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 98608-5998। पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
6: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
5: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
6: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
5: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
6: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
5: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
6: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327800 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
7: The Rising Star. Rising Star? Rising Star?
8: Yes, the Rising Star School.
7: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
8: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
7: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
8: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
9: नमस्कार, म डाक्टर जयप्रकाश अग्रवाल यहाँहरूको समक्षमा मानव धर्मको सन्देश लिएर उपस्थित भएको छु र हजुरहरूले पुनः आज अध्यात्म र विज्ञानको समयको बारेमा सुन्नुहुन्छ। आजको युग वैज्ञानिक युग भन्छौँ हामीले, त्यो विज्ञान भौतिक विज्ञान हो। त्यो भौतिक विज्ञानले हामीले धेरै कुरो दियो, अनेक प्रकारका सुख साधनहरू उपलब्ध गराए। जसरी हामी सुन्छौँ रावणको जमानामा वायु देवता, अग्नि देवता सबै देवताहरूले रावणको सेवा गर्थ्यो अरे, त्यो सेवा गरेको मतलब हो सब उसको कन्ट्रोलमा थियो। आज पनि साइन्सको उपलब्धिले यो सबै देवताहरू हाम्रो कन्ट्रोलमा छ। बटन थिच्ने बित्तिकै हावा देवताले काम गर्न थाल्छ, पंखा दिन थाल्छ, एसीले काम गर्न थाल्छ, धाराको त्यो कल चलाउने बित्तिकै पानी आउन थाल्छ, जल देवता हाम्रो कन्ट्रोलमा आयो। बटन थिच्ने बित्तिकै आगो जलिहाल्छ, अग्नि देवता हाम्रो कन्ट्रोलमा आयो। त्यसरी सबै देवताहरू जसरी रावणको कन्ट्रोलमा थियो त्यसरी हाम्रो कन्ट्रोलमा आयो। तर पनि हामीलाई मनको शान्ति प्राप्त भएन। साइन्सले सब कुरो दियो तर मनको ब्रेक हामीलाई दिन सकेको छैन। आज जति बेसी साइन्सको विकास भएको छ त्यति नै बेसी मानिस अशान्ति भएर गएको छ। पहिलाको युगका पहिलाको जमानाका मानिसहरूलाई हेरौँ भने उनीहरूको जीवन धेरै शान्तिमय थियो। किन उनीहरूलाई थाहै थिएन संसार कस्तो छ। उनीहरू आफ्नो गाउँ धरीमा सीमित थियो, न टेलिफोनहरू थिए त्यति बेला, न यस्ता इन्टरनेटहरू थिए, न टिभीहरू थिए, थाहै हुँदैन थियो। आज त घरमा बसी बसी सारा संसारले हेर्न पाइन्छ र मनले यति साह्रो त्यो खेल्न पायो, मन यति साह्रो अशान्ति भएर चञ्चल भएर गयो कि आजको युगमा सबभन्दा बेसी मानवलाई अशान्ति भएको छ। पिस अफ माइन्ड भन्ने कुरो आज दुर्लभ भएको छ। सबै कुरो पाइन्छ, पिस अफ माइन्ड पाइँदैन। मैले एउटा कथा सुनेको थिएँ, भगवान् एक खेप सबै कुरो बाँट्दै थियो अरे, जो आए जे पनि दिँदै थियो अरे। छेउमा लक्ष्मी माता पनि बसेको थिइन्। एकछिनमा उसले हेर्छ, भगवान्ले एउटा चिज चाहिँ आफ्नो खुट्टा मुनि लुकाइहाल्नु भएछ बाँट्दा बाँट्दा। उसले ख्याल गरेन, उहाँले ख्याल गर्नुभएछ यो के लुकायो होला उहाँले भगवान् विष्णुले भनेर उसलाई मनमा एउटा शङ्का आयो। अनि जब सबै बाँटिसक्यो, सबै गइसके, त्यसलाई सोधेछ, प्रभु यो हजुरले के चाहिँ लुकाउनु भएछ तला भनेर। उहाँले भन्नुभयो, पिस अफ माइन्ड, मनको शान्ति र सुख चाहिँ मैले मेरोमै राखेको छु। त्यो नभएको भए मान्छेले मलाई खोज्दै थिएन, मान्छे संसारमै डुब्ने थियो, त्यो एउटा चिज मेरोमा भएकोले जबसम्म मानिस मेरोमा हुँदैन मलाई प्राप्त गर्दैन उसले पिस अफ माइन्ड पाउँदैन। र सज्जन यो कुरा सत्य हो, हामीले संसारमा सबै कुरा पाउन सक्छौ मनको शान्तिलाई प्राप्त गर्न सक्दैनौ। र यो पिस अफ माइन्ड चाहिँ कसरी पाइन्छ त, मनको शान्ति भनेको के हो त, इङ्ग्लिसमा हामीले स्टेबिलिटी अफ माइन्ड पनि भन्छौ मनको शान्ति पिस अफ माइन्ड पनि भन्छौ। यो वास्तवमा मनको शान्ति के हो हामी सम्झिन्छौ, पैसा बेसी कमाएर मैले मनको शान्ति पाउँला, बिल्डिङ बनाएर हामी मनको शान्ति पाउँला, होइन के अरे ठुल्ठुलो पदहरूलाई प्राप्त गरेर मैले मनको शान्ति पाउँला, अनेक प्रकारको मेरो यश भइदियो भने मैले मनको शान्ति पाउँला भने अनेक प्रकारका प्रयास गर्छौ तर अन्तमा शान्ति हाम्रो हातबाट खुस्केकै हुन्छ। ठुलोभन्दा ठुलो विद्वानलाई सोध्नुहोस्, ठुलोभन्दा ठुलो ज्ञानी मान्छेलाई सोध्नुहोस्, ठुलोभन्दा ठुलो धनी मान्छेलाई सोध्नुहोस्, नेताहरूलाई सोध्नुहोस्, राजनेताहरूलाई सोध्नुहोस्, के तपाईँले पिस अफ माइन्ड पाउनुभयो, मनको शान्ति पाउनुभयो। झन् पैसा बेसी कमाएकोलाई त रातभरि निद्रा लाग्दैन, स्लिपिङ ट्याब्लेट खाइरहेको छ। हामी विदेशलाई अमेरिकालाई युकेलाई जर्मनीलाई डेभलप कन्ट्रिज भन्छौ, त्यो डेभलप कन्ट्रीमा झन् हाम्रो यो देशभन्दा पनि बेसी अशान्ति छ र शान्ति पाएन र पिस अफ माइन्ड कसले पाउँछ त, हामी सम्झ पूजा गरेर पाइन्छ, पाठ गरेर पाइन्छ, माला जपेर पाइन्छ, त्यो पनि सज्जनो यो मन कन्ट्रोल हुँदैन रहेछ। काठमाडौँमै केही दिन अगाडि एकजना बहिनीले, उहाँको एउटा काका पर्ने रहेछ प्रोफेसर मान्छे, उहाँले 1,25,000 गायत्री जप्नु भएको रहेछ। मैले उहाँलाई गएर उहाँले जाउन भेटौँ न उहाँलाई विद्वान मान्छेहरू जाएर भेट्नु पर्यो भनेर म भेट्नु गएँ। त्यहाँ भेटेपछि एकछिन कुराहरू हुँदा हुँदा मैले उहाँलाई एउटा प्रश्न राखेँ, हजुरले गायत्री मन्त्र जपेको बेलामा मनलाई चाहिँ कहाँ राख्नुभयो, केमा टेकाउनु भयो मनलाई, वेयर डिड यु कनेक्ट युर माइन्ड भन्दाखेरि, उहाँ राम्रो मान्छे हुनुहुन्थ्यो, सज्जन पुरुष हुनुहुन्थ्यो, उहाँले सत्य कुरा गर्नुभयो, यो त अप्ठ्यारो कुरा थियो, मैले कोही बेला मनलाई मन्त्रको कुनै शब्दमा रोक्थेँ, कोही बेला कहीँ रोक्थेँ, मनलाई रोक्ने ठाउँ चाहिँ भएन। र त्यति बेला हाम्रो फेरि अध्यात्म चर्चा चल्यो, मैले उहाँलाई अलिकति मेरो कुरा राखेँ कि मनलाई कन्ट्रोल गर्नु पिस अफ माइन्ड कसरी हुन्छ, त्यसको एउटा प्रोसेस छ। मनमा साइन्सले जब रिसर्च गर्यो 4 प्रकारका वेभ्सहरू तरङ्गहरू पाए, डेल्टा, थिटा, अल्फा अनि बिटा। डेल्टा भनेको 0.5-4 साइकल्स पर सेकेन्ड हो, थिटा भनेको 4-8 साइकल पर सेकेन्डको स्पिड हो, अझै स्पिड बढेर थिटा भन्दा अल्फामा पुग्यो भने 8-12 साइकल्स पर सेकेन्ड हो, अनि त्यहाँदेखि स्पिड बढेर 12-60 साइकल्स पर सेकेन्डसम्म गएको चाहिँ बिटा वेभ्स हो। र त्यस्तै कुरोलाई हाम्रो धर्मशास्त्रमा जागृत, स्वप्न, सुषुप्ति अनि तुरी अवस्था भने जो मोक्षको अवस्था हो, दिनभरि हामी जब काम गर्छौँ हाम्रो यो मन बिटा वेभमा हुन्छ, स्पिड 12-60 भित्रमा हुन्छ, यसले हामीलाई अचञ्चल र अशान्त बनाएको हुन्छ, हामीलाई पिस अफ माइन्डको एक्सपिरियन्स हुँदैन। जब हामी सुत्छौँ यो मन अल्फामा जान्छ, अलिकति यसको स्पिड घट्छ, 8-12 जान्छ, अलिकति हामी रेस्ट फिल गर्छौँ, तर ड्रिम्सहरू आइरहेको हुन्छ, स्वप्नहरू आइरहेको हुन्छ, त्यो अल्फा स्थिति हो। तर कोही दिन जब हामीलाई गहिरो निद्रा लाग्छ, जसलाई हामी साउन्ड स्लिप भन्छौँ, त्यसलाई शास्त्रमा सुसुप्ति अवस्था भनेको छ, स्वप्न अवस्थादेखि माथिको अवस्था, त्यति बेला यो मनको भाइब्रेसनको स्पिड, फ्रिक्वेन्सी, वेभ तरङ्गहरूको स्पिड चाहिँ घटेर 4-8 गयो, 4-8 साइकल्स पर सेकेन्डमा जाँदाखेरि यो मन चाहिँ थिटामा गयो, अनि जब हामी उठ्छौँ हामीलाई धेरै आनन्द र शान्ति महसुस हुन्छ। अनि यदि यो मनलाई हामीले तुरी अवस्थामा लानु सक्यो भने साधनाको द्वारा मनलाई त्यो ट्रान्सेन्डेन्टल मेडिटेसनको द्वारा हामीले मनलाई त्यो तुरी अवस्थामा लानु सक्यो भने त्यो डेल्टा स्टेज हो 0.5-4 साइकल्स, त्यसलाई समाधि अवस्था पनि भन्यो, त्यो मनको पूर्ण शान्ति हो। अनि सजिलो त्यही आनन्दको प्राप्ति हो। शान्ति र आनन्द भन्ने अलग अलग शब्द छैन, यो पर्यायवाची शब्द हो। मनको शान्ति भनौँ आनन्द ब्लिस भनौँ त्यो दुइटै एउटै अवस्था हो र यो आनन्द कुनै चिज प्राप्त गरे पाइँदैन त्यो त टेम्पररी इन्जोयमेन्ट हो मनलाई भुल्याउने एकछिनको लागि हो हजुरले पैसा खोजिरहेकोमा पैसा पाउनुभयो जागिर खोजेकोमा जागिर प्राप्त भयो त्यसलाई एकछिन खुसी लाग्छ त्यो त खुसी टेम्पररी हो त्यो हराइहाल्छ र त्यसलाई हामी अध्यात्ममा के भन्छौँ पेन किलर जस्तो मेरो जिउ कहीँ दुख्दैछ दाँत दुख्दैछ टाउको दुख्दैछ मैले पेन किलर खाएँ त्यो पेन किलर त्यति बेलाको लागि मलाई रिलिफ दिन्छ एक घन्टा दुई घन्टा चार घन्टाको लागि त्यसको बाद के हुन्छ फेरि पेन हुन थाल्छ त्यस्तै यो एक किसिमको नसा एक किसिमको पेन किलर हो यो विभिन्न प्रकारका भौतिक उपलब्धिहरू पाएको बेला एक दिन दुई घन्टा चार घन्टा हप्ता दिन हामीलाई एक किसिमको खुसी लाग्छ त्यो खुसी हराउँदै जान्छ बिल्डिङ बनाउनु भयो एकदम खुसी लाग्यो मैले कति ठुलो बिल्डिङ बनाएँ केही दिनमा त्यही बिल्डिङ छ र पनि आनन्द र शान्ति त हराइरहेको छ र वास्तवमा आनन्द पर्मानेन्ट पाउने आनन्द भन्ने चिज के हो भन्दाखेरि लेभल अफ कन्सन्ट्रेसन अफ माइन्ड मन जति एकाग्र छ तपाईँले जीवनमा त्यति नै शान्ति र आनन्द महसुस गर्नुहुन्छ म हजुरलाई एउटा प्र्याक्टिकल इक्जाम्पल दिउँ हजुर पिक्चर हेर्न जानुभयो हजुरले पिक्चर हेर्नुभयो पिक्चर हेरेपछि भन्नुभयो आज मैले बहुत इन्जोय गरेँ साह्रो मिठो पिक्चर रहेछ भनेर हजुरलाई प्रश्न गरेँ भने हजुरलाई आनन्द र शान्ति कसले दियो त्यति बेला त्यो इन्जोयमेन्ट कसले दियो भन्दाखेरि हजुरले भन्यो पिक्चरले दियो मानिलिउँ पिक्चरले दिएको हो भने त्यही पिक्चरलाई फेरि हेर्दाखेरि त्यति मजा लाग्दैन त्यति हामी इन्जोय गर्दैनौँ पहिलापल्ट इन्जोय गरेँ सेकेन्ड टाइम इन्जोय गर्दैनौँ थर्ड टाइम त्यही पिक्चर हेर्नु पऱ्यो भने बोरिङ लाग्छ ला मैले त हेरेको पिक्चर हो यो त बोरिङ भयो भने नि त यदि पिक्चरले आनन्द दिएको हो भने फर्स्ट टाइम दिएको भए सेकेन्डमा पनि दिनुपर्ने थर्डमा पनि दिनुपर्ने दिएन त वास्तवमा त्यो पिक्चरले आनन्द दिएको होइन यसलाई हामीले गहिरो रूपले एनालिसिस गर्यौँ भने पहिलोपल्ट जो हामीले पिक्चर हेर्दाखेरि एउटा आनन्दको एउटा इन्जोयमेन्ट फिल गर्यौँ एक्सपिरियन्स गर्यौँ त्यसको कारण के थियो भन्दाखेरि त्यो पिक्चरका सिन्सहरू त्यो पिक्चरका डायलग्सहरू यस्ता थिएन जसले त्यो पिक्चरको देखाउने हेर्ने जुन स्क्रिन थियो त्योमाथि हाम्रो मन त्यतिसम्म एकाग्र भयो त्यो दुई घन्टाको लागि एकाग्र भयो यति साह्रो एकाग्र भयो त्यो लेभल अफ कन्सन्ट्रेसन अफ माइन्ड एकाग्रता बढेर जाँदाखेरि हामीले आनन्दको महसुस गर्यौँ वी इन्जोयड द पिक्चर हामीले एउटा हेप्पिनेस र इन्जोयमेन्ट फिल गर्यौँ एक्सपिरियन्स गर्यौँ सेकेन्ड टाइम त्यो पिक्चर हेर्दाखेरि हामीलाई त थाहा छ अब यो सिन आउने हो यो डायलग भन्ने हो मन त्यति कन्सन्ट्रेट भएन त्यो स्क्रिनमाथि त्यति एकाग्र भएन हामीले इन्जोयमेन्ट कम महसुस गर्यौँ थर्ड टाइम त सबै कुरो हेरेको त्यही त रिपिट हुने भने मन त्यसमा टेकिँदै टेकिएन र हामीलाई बोरिङ लाग्यो पिक्चरमा मजा आएन र वास्तवमा आनन्दको परिभाषा के हो त एक्चुअल इन्जोयमेन्टको डेफिनेसन के हो त एक्चुअल सुख र शान्ति परमानन्दको परिभाषा के हो भने मन कति एकाग्र भयो हजुरको मन कति एकाग्र छ त्यही हिसाबले हजुरले आनन्दित रहनुहुन्छ जीवनमा सानो नानीलाई हेर्नुहोस् जहिले पनि मस्त देख्नुहुन्छ त्यो भोक लागेको बेला कोही बेला रुएको बेग्लै हो 90% टाइममा साना बालक बालिकाहरू एकदम खेलिरहेको हाँसिरहेको मस्त भइरहेको छ के छ कारण उनीहरूको मस्तिष्कमा त्यति बेला साइन्सले भन्छ डेल्टा तरङ्ग छ अरे या थिटा तरङ्ग छ अरे डेल्टा र थिटामा उनीहरू खेलेको हुन्छ साइन्सले जब सानो नानीहरूलाई रिसर्च गर्यो के पायो भने जन भर्खर जन्मेको बालकको दुई वर्षसम्म जागृतमा पनि डेल्टा हुन्छ अरे सुतेको बेला पनि डेल्टा हुन्छ अरे एक किसिमको समाधि अवस्था जस्तो स्थिति हुन्छ अरे उसको जब दुई वर्ष नाग्छ दिउँसोमा जागृत अवस्थामा उसकोमा थिटा वेभ आउँछ सुतेको बेला डेल्टा आउँछ अरे पाँच वर्ष बादमा जागृत अवस्थामा अल्फा आउँछ अरे सुतेको बेला उसकोमा थिटा आउँछ अरे अनि बाह्र वर्ष नागेपछि जागृतमा बिटा आउँछ अरे सुतेको बेला अल्फा आउँछ अरे त्यसरी स्पिड बढ्दै जान्छ अनि नानी अशान्त हुँदै जान्छ कम उमेरका बालक बालिकाहरूलाई हेर्नुहोस् स्कुलतिर हेर्नुहोस् कस्तो मस्त भएर खेल्छ बुढो मान्छे त त्यस्तो मस्त भएर खेल्दैन त्यस्तो इन्जोय गर्दैन लाइफलाई उसको अनुहार जहिले पनि सिरियस र उदास एकदम देख्छौँ हामी. किन भन्दाखेरि त्यो वेभलेङ्थ चेन्ज भयो, मनको तरङ्गमा परिवर्तन आयो. र सच्चै नै मनको शान्तिको लागि केही गर्नु परेन, मनको स्पिड घटाइदिनु भने यो मन शान्त भइहाल्छ, यो हजुरले पिस अफ माइन्ड पाइहाल्नुहुन्छ. टेक्निकल हो यो कुरा. यो फलाना धर्मलाई माने मैले शान्ति पाउँछु, फलानालाई भगवान्लाई मानेर शान्ति पाउँछु, फलाना देवी देवतालाई मानेर शान्ति पाउँछु भने यो हाम्रो मनको कल्पना मात्रै हो, एउटा यो थिङ्किङ मात्रै हो. हाम्रो एक्चुअल थाङ्की शान्ति भन्ने कुरो टेक्निकल हो. मनको स्पिड घटाएर त्यसलाई तपाईँलाई जति अल्फामा लग्यो अलिकति शान्ति महसुस गर्नुहुन्छ, आनन्द महसुस गर्नुहुन्छ. अल्फादेखि थिटामा लानुभयो अझै मन आनन्दित हुन्छ, थिटादेखि डेल्टा लानुभयो भने त त्यो त पर्मानेन्टको अवस्था हो, जसलाई टोटल ब्लिस भनेको छ.

भन्दाखेरि सूक्ष्म कुरो भेट्नु पर्यो जसको थ्रुबाट हामीले मनको स्पिडलाई ब्रेक दिन सकौँ। साइन्सले सब चिजको ब्रेक बनायो, गाडी रोक्ने ब्रेक बनायो, हवाई जहाज रोक्ने ब्रेक बनायो, रकेटलाई कन्ट्रोल गर्ने ब्रेक बनायो, सबमेरिन्सलाई कन्ट्रोल ब्रेक बनाए। कुनै पनि साइन्टिस्टले हजुरले प्रश्न गर्यो मनको ब्रेक के छ भनेपछि ऊ पनि हपलेस छ, उसको पनि यसको सोल्युसन छैन। साइन्सकोमा पनि यसको मनको ब्रेक गर्ने समाधान छैन, किनभने मनलाई समात्नको लागि मनभन्दा सूक्ष्म कुरो हुनु पर्यो। हाम्रो जति पनि इन्द्रियहरू छन्, शरीरका अर्गन्सहरू छन्, इभन हाम्रो जुन ब्रेन छ जसलाई हामीले बुद्धि भन्छौँ, यिनीहरू सबभन्दा मन सूक्ष्म हो। अनि साइन्सले अर्को कोही पनि प्राप्त साइन्सले पाएको छ, रिसर्च गरेको खोजी गरेको छ। पहिला हामी सम्झिन्थ्यो जो चिज जति मोटो हुन्छ त्यसमा त्यति नै बेसी पावर हुन्छ भनेर, जति ठुलो हुन्छ त्यति नै बेसी त्यसमा पावर हुन्छ। अहिले साइन्सले प्रुभ गर्दैछ जो चिज जति सानो छ त्यति नै बेसी त्यसमा पावर छ, र उल्टा भइरहेछ। सूक्ष्म जति हुँदै गयो त्यसको पावर बढ्दै गयो। पृथ्वीभन्दा बेसी पावर जलमा छ, जलभन्दा बेसी पावर वायुमा छ, वायुभन्दा बेसी पावर आकाश तत्वमा छ, आकाशभन्दा बेसी पावर इथरमा छ, इथरभन्दा बेसी पावर त्यो मेटाफिजिकल पावरमा छ। र त्यसरी जति सूक्ष्म हुँदै गयो त्यति त्यसको पावर बढ्दै गयो। होमियोपेथीको विज्ञान त यही साइन्समाथि डिपेन्ड गर्छ। डाइल्युट गर्दै जति त्यसको डाइल्युसन बढाउँदै गयो, त्यसको त्यो सूक्ष्म पुर्याउँदै गयो, त्यति त्यसको पावर बढेर जान्छ। हाइपोटेन्सी भन्छ त्यहाँ। र मनभन्दा सूक्ष्म कुरो मनभन्दा पनि पावरफुल छ। त्यो कुरो चाहिँ के हो त, जसले मनलाई रोक्न सक्छ मनभन्दा सूक्ष्म कुरो के छ हाम्रो भित्रमा, त्यो हामीले जान्नु पर्ने हो। त्यो कुरो फेरि फिजिकल होइन, मेटाफिजिकल हो। अनि यही कुरो आज धार्मिक जगतमा हामीले मिस गरिरहेको छौँ। यो शरीरमा सबै कुरो फिजिकल हो, भौतिक हो, ब्रेन पनि भौतिक हो, हाम्रो इन्द्रियहरू पनि भौतिक हो, शरीर पनि भौतिक हो। यो सबैको बारेमा विज्ञानले रिसर्च गर्यो अनि त्यसको परिणाम के छ, आज मान्छेको लाइफ स्पेन बढेर गयो, उमेर बढेर गयो, शरीरका रोगहरूको लागि अनेक कुरोहरूको लागि साइन्सले विभिन्न चिजहरू निकालिदिएको छ। त्यो भौतिक विज्ञानले भौतिक तत्त्वहरू सबैलाई भेट्यो, बुझ्यो, एक्सपेरिमेन्ट गर्यो, रिसर्च गर्यो, त आजसम्म साइन्सले ब्रेनलाई पनि रिसर्च गरेर पायो, यो ब्रेनमा कति न्युरोन्स रहेछ, यो ब्रेनका कति भाग रहेछ देब्रे जाइने, यो ब्रेनले कुन किसिमले फङ्सन गर्दोरहेछ, त्यो ब्रेनलाई जसलाई हामी बुद्धि भन्छौँ, इन्टेलेक्ट भन्छौँ, त्यसलाई पनि साइन्सले त्यसको पनि रिसर्च गर्यो। कम्प्लिट त बुझ्न सकेको छैन ब्रेनलाई, तर धेरै मात्रामा ब्रेनलाई पनि साइन्सले बुझ्यो। तर मन भनेको के हो, यो माइन्ड भनेको वास्तवमा के हो, यसलाई अहिलेसम्म साइन्सले प्रपरली डिफाइन पनि गर्न सकेको छैन। यो साइन्सको लागि आज पनि एउटा मिस्ट्री हो, वाट इज एक्चुली माइन्ड। अनि मैले त के पाएँ भन्दा माइन्डभित्र ब्रेन छँदै छैन। अङ्ग्रेजीमा त माइन्ड र ब्रेनलाई एउटै शब्द युज गर्छ, उसको शार्प माइन्ड छ भन्छ हो। ब्रेनलाई नि माइन्ड, माइन्डलाई नि ब्रेन सम्झेर त्यो मिक्सअप गरेको छ, हजपोस गरेको छ। वास्तवमा माइन्डभित्र ब्रेनै छैन। र मन के हो वास्तवमा, त्यो पनि साइन्सले बुझ्न सकेको छैन। र मनलाई अध्यात्मले डिफाइन गरेको छ कि वास्तवमा मन के हो अनि कसरी कन्ट्रोल हुन्छ। त्यसकारण भनेको छ जहाँ विज्ञानको अन्त छ त्यहाँबाट अध्यात्मको सुरुवात छ, जहाँ गएर विज्ञान हेल्पलेस हुन्छ त्यहाँबाट अध्यात्म सुरु हुन्छ। जब आइन्स्टाइनलाई सोध्यो धर्म र विज्ञानको के छ दुईटाको आपसी सम्बन्ध भन्दाखेरि, उहाँले भन्नुभयो धर्मको बिना अध्यात्मको बिना विज्ञान अन्धा छ, ब्लाइन्ड। साइन्स इज ब्लाइन्ड विदाउट रिलिजन एन्ड रिलिजन इज लेम विदाउट साइन्स। धर्म अध्यात्म विज्ञानको बिना लङ्गडो छ, पङ्गु छ, त्यो हिँड्नु सक्दैन। अनि विज्ञान धर्म अध्यात्मको बिना अन्धा छ, ब्लाइन्ड छ, त्यसले केही त्यो बाटै पाउँदैन। विज्ञानको प्रगति भएर पनि आज मैले जीवन कसरी बिताउनु पर्छ, वाट इज एम अफ माई लाइफ, मैले जीवनमा कसरी सुख शान्ति पाऊँ भने त्यो बाटो त्यो रहस्य अहिले पनि मान्छेलाई छैन। धर्म र अध्यात्मको तत्त्वलाई नबुझिकन यो मनको शान्ति पिस अफ माइन्ड भन्ने आज प्राप्त छैन। र विज्ञानको जहाँ

अन्तर छ, जहाँ विज्ञान असहाय हुन्छ त्यहाँबाट धर्म शुरूआत हुन्छ। र अब हामी अध्यात्मपट्टि जाउँ, धर्मपट्टि जाउँ कि मनको शान्ति, मनको ब्रेक के हो। मैले उपनिषद्को एउटा कथा सुनेको थिएँ, एकखेप सबै इन्द्रियहरूमा झगडा भयो, आँखाले भने म ठुलो, कानले भने म ठुलो, हातले भने म ठुलो, खुट्टाले भने म ठुलो, जिब्रोले भने म ठुलो, बुद्धिले भने म ठुली, त्यसो गरी सबमा आपसमै झगडा भयो। को हामीमा सब पावरफुल हो, को हामीमध्येमा को श्रेष्ठ हो भनेपछि निर्णय हुन सकेन। ब्रह्माजीकोमा गएर ब्रह्माजीले भन्यो एक एक वर्षको लागि यो शरीरलाई छोडेर जाऊ, जसको बिना शरीरको काम चल्दैन त्यो चाहिँ सर्वश्रेष्ठ हो। आँखा छोडेर गयो फर्केर आयो, कसरी तिमीले मेरो बिना यो शरीर निर्वाह गर्यो भन्दाखेरि, जसरी एउटा अन्धा मान्छेले जीवन बिताउँछ, धेरै सुरदासहरू देख्छौँ हामी संसारमा, ब्लाइन्ड पर्सन देख्छौँ, उनीहरूले जीवन बिताइरहेको छ, त्यसरी जीवन बितायो भने

0: गर्यो, हाम्रो कही शरीर काम लाग्दैन। अनि त्यति बेला उहाँले स्वीकार गर्यो कि त्यो चेतना हामी मध्येमा श्रेष्ठ हो, सबभन्दा श्रेष्ठ र पावरफुल चेतना हो, जसलाई हामीले साइन्समा इनर्जी भन्छौ। सजनो, म साइन्सको मान्छे हो, मैले अनुभव गरेको धर्म र साइन्समा केही फरक छैन, दुइटा इन्टररिलेटेड छ, दुइटा इन्टररिलेटेड छ। साइन्स र अध्यात्ममा केही फरक छैन, जो साइन्सले भन्दैछ त्यसकै कुरालाई धर्मले अगाडि बढाएको छ, मेटाफिजिकलमा लगेको छ, अनि अध्यात्मक कुरोलाई साइन्सले प्रमाणित गरेको छ। दुइटै साइन्स हो, एउटा फिजिकल साइन्स हो, एउटा पराभौतिक साइन्स हो। र त्यो इनर्जीको थ्रुबाट यो मन कसरी कन्ट्रोल हुन्छ त्यो आउँदो एपिसोडमा म यहाँहरूको समक्षमा राख्नेछु कि वास्तवमा इनर्जीको द्वारा यो मनलाई कन्ट्रोल गर्ने प्र्याक्टिकल साधना के छ जसलाई गरेर हामीले वास्तवमा पिस अफ माइन्ड पाइन्छ। छ सजिलो त्यस्तो प्रोसेस, त्यही वास्तवमा धर्मको असली रूप हो। त्यसलाई हाम्रो धर्मशास्त्रमा पराविद्या भने, मेटाफिजिकल नलेज भने, हायर नलेज भने। शास्त्रमा भनेको छ दुई प्रकारको विद्या छ अरे, अपरा अनि परा। अपरा भनेको भौतिक विद्या हो, जो साइन्स र हामी पढ्छौ, सुन्छौ, देख्छौ, यसलाई लोअर नलेज भन्यौं। अनि योदेखि माथि एउटा आध्यात्मिक विद्या छ अरे, परा विद्या छ अरे, मेटाफिजिकल नलेज छ अरे, त्यो हायर नलेज हो। र त्यो अपरा र विद्याको दुइटाको द्वारा हाम्रो जीवनको समन्वय गर्नुपर्ने हो। र साइन्स र धर्म मिलाएर जीवन लियौं भने त्यो मिडल पाथले हाम्रो जीवनलाई राम्रो गर्छ। त्यसकारण मेरो हजुरलाई पुनः निवेदन छ, हजुर यो मनलाई रोक्ने इनर्जीसँग करेक्ट गरेर कसरी चाहिँ रोकिन्छ त्यसलाई जीवन बुझेर गर्नुभयो भने हजुरको जीवन सुख शान्ति हुन्छ, अनि समाजभित्र, देशभित्र, विश्वभित्र हामी शान्ति ल्याउन सक्छौ भन्दै म यहाँबाट विदा लिन्छु। धन्यवाद।
1: कार्यक्रम सुने पश्चात हजुरहरूमा कुनै पनि प्रकारका जिज्ञासा भए हामीलाई यस ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ, नेपाल मानव धर्म सेवा समिति, केन्द्रीय कार्यालय गौशाला, काठमाडौँ। फोन नम्बर 01448 7711, इमेल ठेगाना kathmandu.ashram@gmail.com। धन्यवाद, शुभ दिन।
2: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
3: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
2: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
3: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
5: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
4: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैटीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।

0: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793 पान पसल साडु बाटो चरीकोट। अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: कालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
3: ए साथी हो, कसैले थाहा छ त?
2: ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू?
2: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।
6: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
7: होइन है साइला दाई, के बिग्रियो? खटङटन खटङटन पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता? थाहा छैन, तिमीलाई केही थाहा छ?
7: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866-66-67-68 र 9855-10-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
9: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
7: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
9: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
7: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-21-24-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपछे गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुल्ठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्मा लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्मा वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्यामबहादुर लामा धादिङ, विमल लामा धादिङ दिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्याल्बो लामा काठमाडौँ, जीत बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, ढ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीमबहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसापानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: हार्दिक समवेदना। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 8 निवासी हाम्रो ममतामयी माता ठुलीकान्छी भुजेलको यही मिति 2083 साल भदौ 3 गते 93 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुखद घड़ीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भने हार्दिक समवेदना प्रकट गर्दछौ। छोराहरू यज्ञ बहादुर भुजेल सोम बहादुर भुजेल, छोरी मनकुमारी भुजेल कुसु, ज्वाई डाक्टर हिसलाल भुजेल, बुहारीहरू मखमली भुजेल सरिता भुजेल, नाति नातिनीहरू मीना राजन सुमन निराजन एलिना एलिसा सुमिना सुजन सोनिया एमन भुजेल, नातिनी बुहारी सगुना भुजेल लगायत सम्पूर्ण भुजेल परिवार भीमेश्वर नगरपालिका 8 दोलखा।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडि पट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपत मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
3: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मा लक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
5: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागी संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: अरे यही थियो त, कहाँ सरे आजकल
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
2: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
5: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
10: होइन, के एक्लै गुनगुन गरिरहेको?
9: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालौ भनेर सोचेको।
10: अनि के भयो त, लगेर पाले भइगयो नि?
9: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
10: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार बालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
10: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
11: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
7: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्।
10: गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
12: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
13: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
14: पाडे पनि किन दुखेको पक्षौ हा तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
13: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
14: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एकमात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदैछ नि जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू शुभ मूल्यमा उपलब्ध गराउँछ नि।
13: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
14: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला।
15: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
12: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
15: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
6: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
12: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
6: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
12: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
6: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
12: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
6: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
12: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
6: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
12: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
6: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
12: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
6: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
12: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
16: नमस्ते डाक्टर सर
17: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
16: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
17: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
16: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
17: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
16: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
17: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
16: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
17: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
18: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: कस्तो दाँत दुखेको गिरा पनि सुन्या छ ए बुढी मलाई धामीकोमा लैजाऊ भने
19: अब के को धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई
13: त्यहाँ चाहिँ के हुन्छ नि
19: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ
12: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
20: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577069
13: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ
1: साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
12: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

हार्दिक समवेदना। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 8 निवासी हाम्रो ममतामय माता ठुलीकान्छी भुजेलको यही मिति 2083 साल भदौ 3 गते 93 वर्षको उमेरमा

0: कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिङचोक भगवती मन्दिरमा झाँक्री तथा बुन धर्मलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिरहेको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकादेखि तथा भाद्र 12 गते बिहान कालिङचोक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
1: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिञ्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
2: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 98-513-27-806 र 98-41-80-56-42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: আপনি নেই জাগির খানে মৌকা তো আকো থু নে পর
1: তর সর কি সোচের বসনি হই না মারি জাগির কো অবসর আকো ছ বনি গরে খাই হাল হই
0: আপনি নেই অব খানা তো হুনতো নে তর কে গর্নে মোটরসাইকেল নাই চালানো জানে কো হুনু পর্ছ ভনের ভন্দিও তো সকি গো নে
1: এরে এরে ইনকা মোটা বুদ্ধি জাগির খানা পঞ্চ শিব চাইন মাটি ভূমি নেপাল ড্রাইভিং ট্রেনিং সেন্টার জানে মারি কার মোটর সাইকেল স্কুটার শিখনে নি
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
5: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9846 46 88 62 9846 46 88 62।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
8: यो रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860558988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
5: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
6: बुबा, एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
5: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
6: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
7: प्रसिद्ध दर्शनीय स्थलहरू: नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
7: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरीकोट।
8: The Rising Star. Rising Star? Rising Star?
9: Yes, the Rising Star School.
8: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
9: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
8: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
9: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
10: छैन है बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
11: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511-65046।
12: अविनाश, तिमी किन निराश छौ त?
13: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
12: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
14: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: कालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।
4: हार्दिक समवेदना। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 8 निवासी हाम्रो ममतामयी माता ठुलीकान्छी भुजेलको यही मिति 2083 साल भदौ 3 गते 93 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुखद घड़ीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भने हार्दिक समवेदना प्रकट गर्दछौ। छोराहरू यज्ञ बहादुर भुजेल, सोम बहादुर भुजेल, छोरी मनकुमारी भुजेल कुसु, ज्वाई डाक्टर हिसलाल भुजेल, बुहारीहरू मखमली भुजेल, सरिता भुजेल, नाती नातिनीहरू मीना, राजन, सुमन, निराजन, एलिना, एलिसा, सुमिना, सुजन, सोनिया, एमन भुजेल, नातिनी बुहारी सगुना भुजेल लगायत सम्पूर्ण भुजेल परिवार भीमेश्वर नगरपालिका 8 दोलखा।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01431447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेम पछे गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छिल्ठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्यामबहादुर लामा धादिङ, विमल लामा धादिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्याल्बो लामा काठमाडौँ, जीर बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीमबहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसापानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ख्याल राख्नुहोस्। तपाईं स्वस्थ हुनु तपाईंले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईंले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईंको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको। बनाइन ठाउँ कता हो यता? थाहा छैन तिमीलाई? केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।

0: जानकारी को लागी संपर्क 0949-412-020 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
1: हैन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: हैन के एकले गुनगुन गरिराको,
1: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिरजको चल्ला पालो भनेर सोचेको।
2: अनि के भो त, लगेर पाले भइगयो नि।
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकुट पुरानो बजार भालु खोला
1: राँगाको मासु पाइने पसल भएको घरसँगै।
0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
3: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पाडे पनि किन दुखेको पक्ष, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकुटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टी

0: प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Extreme Energy Drink.
1: Oya, kasto da dukheko, ogiya pani sunya sa. Ye puri, malai nani ko malai ja bhanya.
2: Aba kya ko dhani ko mani? Dhani ko ma hoina aba. Indra Dental 20 bazar ma loi janu parcha kya timlai?
1: Kya chai ke huncha ni?
2: Kya ke hudaina? Na patya suna ta ya.
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
4: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक 20 बजार चरीकोट दौलखा सम्पर्कको लागि 98 41 57 70 69
1: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92 यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: यो रेडियो सैलुङको समय सूचक हो यति बेला बिहानको 11 बजेको छ

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिडिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
3: नमस्ते डाक्टर सर।
4: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो।
3: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला।
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो अनि खाना कति हो खान्छ नि।
3: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन।
4: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
4: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो।
8: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ।
7: ए छोरी पो हेर न छोरी विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
8: ल बुबा अब तपाईँ ढुक्क हुनुहोस् तपाईँको सपना अब पूरा हुनेछ किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
1: सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर
9: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, सीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ,
10: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
9: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडो बाटो चरीकोट।

0: कालिम्चोक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री वन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
1: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिम्चोक भगवती मन्दिरमा झाँक्री तथा वन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिरहेको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकादेखि तथा भाद्र 12 गते बिहान कालिम्चोक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
0: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा वन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा वनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिम्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
2: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
3: हार्दिक समवेदना। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 8 निवासी हाम्रो ममतामयी माता ठुलीकान्छी भुजेलको यही मिति 2083 साल भदौ 3 गते 93 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुखद घड़ीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। छोराहरू यज्ञ बहादुर भुजेल, सोम बहादुर भुजेल, छोरी मनकुमारी भुजेल कुसु, ज्वाई डाक्टर हिसलाल भुजेल, बुहारीहरू मखमली भुजेल, सरिता भुजेल, नाति नातिनीहरू मीना, राजन, सुमन, निराजन, एलिना, एलिसा, सुमिना, सुजन, सोनिया, एमन भुजेल, नातिनी बुहारी सगुना भुजेल लगायत सम्पूर्ण भुजेल परिवार भीमेश्वर नगरपालिका 8 दोलखा।
4: अरे यही थियो त, कहाँ सरेछ आजकल?
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
2: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: आफै नै जागिर खाने मौका त आएको थियो नि तर
6: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
5: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
6: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
4: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 38 10 7
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
8: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त
7: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिचानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
8: आज त साँच्ची नानीको जन्मदिन पो हो त केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब
9: हाउ नानीको आज जन्मदिन पो हो हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ
5: पलानचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
7: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
0: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलानचोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
11: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
7: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
11: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
7: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
11: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
7: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
11: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
12: The Rising Star. Rising Star? Rising Star?
13: Yes, the Rising Star School.
12: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
13: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
12: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
13: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
0: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
10: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
4: अविनाश, तिमी किन निराश छौ त?
14: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
15: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848073107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो भने त काठमाडौँ गएर एकपल्टको हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपछे गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्मा लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्मा वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्याम बहादुर लामा धादिङ, विमल लामा धादिङ, सोम बहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोक बहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर

0: सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोर को ठीक अगाड़ी। थप जानकारी को संपर्क नंबर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
1: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
1: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
1: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी

0: लहंगा चोली लगायत का कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426।
0: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठुकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला मध्याह्नको 12 बजेको छ।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ सामान लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
1: पारे पनि किन दुखेको पक्छौ हा तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्दा लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949241542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590
4: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
5: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ
4: ए छोरी पो हेर न छोरी विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो
5: ल बुबा अब तपाईँ ढुक्क हुनुहोस् तपाईँको सपना अब पूरा हुनेछ किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर
6: प्रसिद्ध दर्शनीय स्थलहरू
5: नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, सिजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
5: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-09, पान पसल साधु बाटो चरिकोट।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, 20 बजार चरिकोट दौलखा। सम्पर्कको लागि 9841-57-70-69।
10: अलिक कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
11: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
12: हार्दिक समवेदना। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 8 निवासी हाम्रो ममतामयी माता ठुलीकान्छी भुजेलको यही मिति 2083 साल भदौ 3 गते 93 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुखद घड़ीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भने हार्दिक समवेदना प्रकट गर्दछौ। छोराहरू यज्ञ बहादुर भुजेल, सोम बहादुर भुजेल, छोरी मनकुमारी भुजेल कुसु, ज्वाई डाक्टर हिसलाल भुजेल, बुहारीहरू मखमली भुजेल, सरिता भुजेल, नाति नातिनीहरू मीना, राजन, सुमन, निराजन, एलिना, एलिसा, सुमिना, सुजन, सोनिया, एमन भुजेल, नातिनी बुहारी सगुना भुजेल लगायत सम्पूर्ण भुजेल परिवार भीमेश्वर नगरपालिका 8 दोलखा।

0: Mania, Extreme Energy Drink.
1: कालिन्चोक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री वन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
2: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चोक भगवती मन्दिरमा झाँक्री तथा वन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिरहेको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकादेखि तथा भाद्र 12 गते बिहान कालिम्सोक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
1: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा वन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा वनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिन्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेश थापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
4: अरे यही थियो त, कहाँ सरे छ आजकल?
3: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या हो?
3: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: जागिर खाने मौका त आको थियो नि तर
6: सर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है
5: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि
6: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त
7: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
8: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
7: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
8: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
2: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त
8: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648862 9844648862
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189780, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: The Rising Star. Rising Star? Rising Star?
7: Yes, the Rising Star School.
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
7: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
6: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
7: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छैन है बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ।

0: तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35-649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
1: अविनाश तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440302082।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
2: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ
0: ए साथी हो कसैले थाहा छ त सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलाखा किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98548417 98548552 048545562 र 049421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप मन्थली।
2: आया आया
1: होइन ए हजुरआमा के भयो आया आया भन्दै हुनुहुन्छ त सन्चो छैन कि के हो
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु बसे उठ्न सकिँदैन उठे बस्न सकिँदैन कहिले हात गोडा दुख्छन् कहिले ज्यान पुरै दुख्छ कहिले रमरम र झमझम हुन्छ अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन
1: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न
2: किन र बाबु उहाँलाई भेटेर के हुन्छ र
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा वायु देवताको पूजापाठ गर्नु परेमा नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98441224235 र 01431447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपछे गुफा बस्ने लामा गुरुजीहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुल्ठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्यामबहादुर लामा धादिङ, विमल लामा धादिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्याल्बो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीमबहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसोपानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: बनाए पनि हुँदैन, के भएको होला, यो कतै बिग्रेको हो।
0: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चार पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र मेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: हार्दिक समवेदना। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 8 निवासी हाम्रो ममतामयी माता ठुलीकान्छी भुजेलको यही मिति 2083 साल भदौ 3 गते 93 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुखद घड़ीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भने हार्दिक समवेदना प्रकट गर्दछौ। छोराहरू यज्ञ बहादुर भुजेल, सोम बहादुर भुजेल, छोरी मनकुमारी भुजेल कुसु, ज्वाई डाक्टर हिसलाल भुजेल, बुहारीहरू मखमली भुजेल, सरिता भुजेल, नाति नातिनीहरू मीना, राजन, सुमन, निराजन, एलिना, एलिसा, सुमिना, सुजन, सोनिया, एमन भुजेल, नातिनी बुहारी सगुना भुजेल लगायत सम्पूर्ण भुजेल परिवार भीमेश्वर नगरपालिका 8 दोलखा।
6: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
6: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिसा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
6: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
9: होइन, के एकले गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
9: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
9: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
6: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
9: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
6: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार, भालु खोला,
4: राँगाको मासु पाइने पसल भएको घर सँगै।
6: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
10: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
11: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
6: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
12: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
13: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
12: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा, भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
13: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकुटमै छँदैछ नि। जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
12: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
13: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
14: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
14: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
11: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
11: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
11: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
11: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
11: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
11: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
11: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007866।
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
15: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

प्रान्ना सार्वजनिक दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सिरफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा गत साउन महिनामा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु, सातजना घाइते। दोलखाका व्यवस्था नगरपालिका वडा नम्बर 4 किसान केन्द्र सञ्चालनमा लगायतका स्थानीय प्रसंग सहित प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणमा मुस्ताङमा लगायतका जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी भएको बताएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गरेको नियमित पत्रकार सम्मेलनमा संचारकर्मीले सोधिएको प्रश्नमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको जवाब दिनुभएको हो। सम्माननीयको यो भ्रमण निजी हो, अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिन्छ, प्रवक्ता अर्यालको बनाइरहेको छ। प्रधानमन्त्री शाह आज शुक्रबार काठमाडौँ बाट सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको छ। त्यहाँबाट उहाँ मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालयमा 11 मनोनित गरेको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले सचिवालयमा 11 थपेको हो। सचिवालयमा मनोनित हुनेहरूमा कविन्द्र बोर्लाकोटी, लिमा अधिकारी, शिशिर खनाल, गणेश पराजुली, शिवा विराज भक्तर, विराज भक्तर श्रेष्ठ, दीपक बोहरा, समीक्षा बास्कोटा रहनु भएको छ। त्यस्तै शिवा नेपाली, इन्दिरा राणा मगर, मनिष शाह र पुरूषोत्तम यादव पनि सचिवालयमा अटाउनु भएको छ। रासोपाको सचिवालयमा 33 सदस्य रहने व्यवस्था छ, जसमध्ये 7 महाधिवेशनबाट निर्वाचित भइसक्नु भएको थियो। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन र चुनदेवीमा सभापतिको नेमप्लेटको विषयलाई लिएर कार्यवाही प्रक्रिया अघि बढ़ाउने भएको छ। अनुशासन समितिका संयोजक तारामान गुरूङले समितिको बैठक जारी रहेको अवस्थामा सानेपामा रहेका संचारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै कार्यवाही प्रक्रियाबारे जानकारी दिनुभएको हो। उहाँले राष्ट्रिय सम्मेलनमा भएका गतिविधिबारे समितिमा अत्याधिक उजुरी परेको पनि बताउनु भएको छ। उजुरीहरू लिखित र मौखिक दुवै प्रकृतिका रहेको संयोजक गुरूङको भनाइ छ। संयोजक गुरूङले 24 भदौमा शुरू हुन गइरहेकाको वडा अधिवेशन अगावै सबै उजुरीको छानबिन गरिसक्ने पनि बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानूनी रूपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रमबाट सुझाव संकलन भइरहेको बताउनु भएको छ। धनगढ़ी विमानस्थलमा आज संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै उहाँले अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन र नियमावलीका लागि शिक्षा संवाद कार्यक्रमका माध्यमबाट सुझाव नीतिगत तथा कानूनी रूपमा सम्बोधन हुने कार्यक्रम गरिरहेको मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन तथा नियमावलीका लागि साथै प्रदेशमा आएका सुझावहरू संकलन भइरहेको बताउनु भएको छ। उहाँले 7 अगाडि कोशी प्रदेशबाट शुरू गरिएको शिक्षा संवाद कार्यक्रममा मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आयोजना भएको बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार भदौ 7 प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। प्रदेशमा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको 8 अधिवेशनको 18 बैठक भदौ 7 गते आइतबार दिउँसो 1 बस्ने बताउनुभयो। प्रदेशसभा नियमावली 2074 नियम 6 बमोजिम प्रदेशसभाका सभामुखले बैठक बस्ने मिति र समय निर्धारण गर्नुभएको हो। उक्त बैठकमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा 168 उपधारा 4 तथा प्रदेशसभा नियमावली 2074 नियम 143 बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गर्नुभएको छ। मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्था अनुसार थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो। बागमती प्रदेशमा नयाँ सत्ता समीकरण अन्तर्गत एमाले, नेकपा र रासोपाको समर्थनमा भदौ 4 बिहीबार थापा मगर मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। राजधानी
नजिकको दोलखा आन्तरिक पर्यटकको हब बन्न थालेको छ। खास गरेर धार्मिक पर्यटनको रूपमा दोलखा पर्यटकको हब बनेको हो। जिल्लामा पछिल्लो समय राजधानी लगायतका मुलुकभरबाट हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरू भेटिने गरेको पाइएको छ। यसै सन्दर्भमा हामीले दोलखामा पर्यटकहरूलाई वृद्धि गर्न के गर्नुपर्ला भनेर सोधेका छौं।

0: अब स्थानीय प्रसंगहरू दोलखामा गत साउन महिनामा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने सातजना घाइते हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत साउन महिनाको वार्षिक रिपोर्ट अनुसार जिल्लामा 9 सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते हुनु भएको उल्लेख गरिएको छ। दुर्घटनाको कारण विश्लेषण गर्दा तीव्र गतिमा चलाएको कारण पाइएको प्रहरीले सार्वजनिक गरेको वार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 4 किसान केन्द्र सञ्चालनमा आएको छ। जिल्लाको भीमेश्वर नगरपालिका र जिल्लो साना किसान कृषि सहकारीको लागत साझेदारीमा निर्माण भएको किसान केन्द्र सञ्चालनमा ल्याइएको वडा नम्बर 4 वडा अध्यक्ष तारानाथ चौलगाईले जानकारी दिनुभयो। वहाँका अनुसार किसान केन्द्रको हालको भण्डारण क्षमता 3,000 किलोग्राम रहेको छ। किसान केन्द्र सञ्चालनमा आएपछि आलु लगायतका बिउ सुरक्षित रूपमा भण्डारण गर्न किसानलाई सहज हुने स्थानीय कृषकहरूको विश्वास रहेको छ। निर्वाचन कार्यालय दोलखाले मृत्यु भएका मतदाताको विवरण समयमा उपलब्ध गराउन अनुरोध गरेको छ। जिल्ला निर्वाचन कार्यालय दोलखाले मतदाता नाम ओलीमा नाम रहेका व्यक्तिको मृत्यु भएमा निजको एका घरका परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउनको लागि सबै पालिकाहरूलाई अनुरोध गरिएको कार्यालयले जनाएको छ। विद्यमान मतदाता नाम ओलीलाई निरन्तर अध्यावधि गर्नु निर्वाचनको स्वच्छता निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष सम्बन्धित रहेको निर्वाचन आयोगको भनाइरहेको छ। सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका वडा नम्बर 5 मुढे क्षेत्र छुर्पी उत्पादन हुने क्षेत्रको रूपमा परिचित हुन थालेको छ। मुढेको छुर्पीको स्वादका कारण पछिल्लो समय स्वदेशी तथा विदेशी उपभोक्ता माझ यसको माग बढ़दै गएको छ। मुढेमा दैनिक 10 लाख रूपियाँ भन्दा बढ़िएको छुर्पी बिक्री हुने गरेको छुर्पी तथा होटल व्यवसाय गर्दै आउनुभएका इराजा लामाले जानकारी दिनुभयो। हिमाली क्षेत्रका चौरी गाई तथा भैंसीको दूधबाट उत्पादन हुने छुर्पी स्वादिष्ट हुने भएकाले स्वदेशी तथा विदेशीले मुढेबाट दैनिक ठूलो परिणाममा छुर्पी खरिद गर्ने गरेर लैजाने गरेको स्थानीय व्यापारीहरूको भनाइरहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज दोलखा सहित विभिन्न 26 जिल्ला आसपास क्षेत्रमा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाको अनुसार आज दोलखा काभ्रेप्लाञ्चोक ललितपुर भक्तपुर काठमाडौँ सिन्धुपाल्चोक नुवाकोट तथा आसपासका जिल्लामा बाढ़ीको जोखिम रहेको हो। विशेष गरी नदी तथा खोलाको तल्लो तटीय क्षेत्रमा डुबान भइरहने बस्ती र नदी किनार आसपासका नागरिकलाई सावधानी अप्नाउन बाढ़ी पूर्व अनुमान महाशाखाले अनुरोध गरेको छ। हवस् त यो खबरसँगै अपरान्ह 4 सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक FM 92.7 MHz।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ।
3: अरे यही थियो त, कहाँ सरे आजकल
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 घ्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98-510-66-165, 98-510-66-165।
5: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
6: पाडे पनि किन दुखेको पक्ष तिम्रो
5: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
6: पाडे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदैछ नि। जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल यही एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949415542। काठमाडौँ कागेश्वरी मना

0: डेन्टल आइहाल्नुहोस् है।
1: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
2: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
4: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: toilet pony a extreme energy drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: बारिन्चोक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री वन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
1: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिङचोक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिरहेको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकादेखि तथा भाद्र 12 गते बिहान कालिङचोक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
0: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिन्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेश छापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845-48-117, 9845-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाम्रा चेलीबेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
2: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
1: त्यसैले सतर्क हुनुहोस्।
2: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभै नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
3: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: जागिर खाने मौका त आएको थियो नि,
5: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माटि भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
8: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
9: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
10: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
8: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
11: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
8: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
4: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
8: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
12: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साध्य बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
13: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
8: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
13: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
8: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
13: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
8: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
13: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851137806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
14: The Rising Star. Rising Star? Rising Star?
15: Yes, the Rising Star School.
14: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
15: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
14: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
15: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
16: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
17: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
18: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
19: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम बुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।

0: คุณยกลามะรามิธา
1: อีสตันโดลักษาจิลลาบิเมสโอร์นครปาลิกาวรานัมนาวตราชิเชลิงกุมบาชิรปานีสมายาบิอานา9บาจเวิตราไอปุกนูฟาร์เนชา
2: कति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
0: हैन ए साइला दाइ के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
2: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराख्या छैन भनेको बनाइन ठाउँ नि कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
0: किन थाहा नहुनु नि साइला दाइ चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
2: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
3: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
4: ख्याल राख्नुस् तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
5: विचार गर्नुहोस् अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ
4: सम्झनाहोस् जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
5: याद राख्नुहोस् जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पीर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन् यसै कारण
4: होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
5: सजग बन्नुहोस् कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ आफैलाई पनि त्याग्न सक्नुहुन्छ तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
4: जिम्मेवारी वहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा हुँदैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
5: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन शारीरिक यातना त पाइरहेका छैनन् बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन् तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील
7: यो रेडियो सैलुङको समय सूचक हो यति बेला साँझको 6 बजेको छ

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। रासोपाको सचिवालयको बैठकद्वारा 11 जना मनोनित पदाधिकारी सहित विभागीय जिम्मेवारी पनि तोकियो। सभापतिको नेम प्लेट र पार्टीको लेटर प्याड दुरूपयोग गरेको भन्दै नेपाली कांग्रेस ले निवर्तमान सभापति शेरबहादुर देव समूहको आपत्ति। र सुडानमा विस्थापनको संकट चुलिँदै युद्धसँगै बाढ़ीको थप मार। अब समाचार विस्तारमा। प्रधानमन्त्री पालेन्द्र शाह निजी भ्रमणको सिलसिलामा आज पोखरा पुग्नु भएको छ। उहाँ आज माछापुच्छ्रे गाउँपालिका 6 अस्थामा रहेको एक रिसोर्टमा बास बस्नुहुने भएको हो। प्रधानमन्त्री शाह पोखरा पुगेसँगै जिल्लाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्ग बरालले जानकारी दिनुभयो। शाहको यो पारिवारिक भ्रमण रहेकाले अन्य कुनै औपचारिक कार्यक्रम नभएको समेत उहाँले बताउनु भएको छ। प्रधानमन्त्रीको भ्रमणले अस्थम क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने त्यहाँका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताउनुभयो। प्रधानमन्त्री शाह आज बिहान परिवारका सदस्य सहित काठमाण्डुबाट सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि मोस्ताङ जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले शाहको यो भ्रमण निजी रहेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालयमा 11 जना मनोनित हुनुभएको छ। पार्टी कार्यालय सुकमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्र मन्त्री समेत रहनुभएका शिशिर खनाल सहित 11 जनालाई सचिवालय सदस्यमा मनोनित गरेको हो। त्यस्तै गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराज भक्त श्रेष्ठ, मनोहर प्रधान, लीला अधिकारी, जगदीश खरेल, समीक्षा बासकोटा, शिवा नेपाली, इन्दिरा राणा मगर र मनिषा सचिवालय सदस्यमा मनोनित हुनुभएको हो। त्यसै गरी रासोपा बैठकले 9 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। मनोनित हुनेमा पूर्वाधार विकास मन्त्री समेत रहनुभएका सुनिल लम्साल, भूपदेव शाह, गिरिया मन्त्री समेत रहनुभएको सुदान गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, मनोहर प्रधान, बसु माया तमाङ, भक्त बहादुर राई र सुरेन्द्र चौधरी रहनु भएको छ। रासोपा बैठकले विभागीय प्रमुखको जिम्मेवारी समेत तोकेको छ, जसमा सार्वजनिक सेवा तथा जनगुनासोमा विजय जैरू, जनस्वास्थ्यमा डाक्टर तोसीमा कार्की, अन्तर्राष्ट्रिय समन्वयमा शेषर खनाल, अर्थमा लीलमा अधिकारी, प्रशिक्षणमा विपिन आचार्य र कमल सुवेदी, संगठनमा प्रमोद नेउपानेलाई जिम्मेवारी तोकेको छ। त्यसै गरी 5 जनालाई पदाधिकारीमा मनोनित गर्दै रासोपाले जिम्मेवारी तोकेको हो, जसमा प्रवक्तामा जगदीश खरेल, सहप्रवक्तामा सुरेन्द्र चौधरी, डाक्टर नविता यादव, सहमहामन्त्रीमा पुरूषोत्तम यादव, कोषाध्यक्षमा मनोहर प्रधान र सहकोषाध्यक्षमा बसुमाया तमाङ रहनु भएको छ। निवर्तमान सभापति शेरबहादुर देव समूहले सभापतिको नेम प्लेट र पार्टीको लेटर प्याड दुरूपयोग गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले संस्थापन इतर समूहले सभापतिको नेम प्लेट र पार्टीको लेटर प्याड दुरूपयोग गरेको भन्दै आपत्ति जनाएको हो। कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरूङले इतर समूहको कार्यालय चुनादेवीमा सभापतिको नेम प्लेट र पार्टी लेटर प्याड अनाधिकृत रूपमा प्रयोग गरिएको बताएको छ। तर इतर समूहको राष्ट्रिय भेलामा सभापति गगन थापा लगायतका पार्टीका नेता तथा कार्यकर्तालाई आँच आउने गरी गलत आरोप लगाइएको पनि संयोजक गुरूङको भनाइरहेको छ। त्यस्तै संयोजक गुरूङले गत निर्वाचनका क्रममा भएका अनुशासन उल्लंघनका विषयमा समितिमा हालसम्म प्राप्त 745 वटा निवेदनमाथि अनुसन्धान भइरहेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गाँजा खेती कानून बमोजिम व्यवस्थित गरी सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताउनु भएको छ। शुक्रबार राष्ट्रिय सभामा भएको प्रश्न उत्तर कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। सांसद विष्णु कुमारी सापकोटाले विश्वका धेरै देशमा गाँजा खेती वैध रहेको र यसको बहुपयोग गरिरहेको भनेर नेपाल सरकारको योजनाबारे जिज्ञासा राख्नु भएको थियो। जवाफमा अर्थमन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरणको विषय, आय, रोजगारी र तथा सम्भावित राजस्व संकलनको मात्र नभए र सीमित औषधि जन्ने र लागू पदार्थको दुरूपमा नियन्त्रण नियन्त्रित विषय रहेको बताउनुभयो। साथै यो विषयमा विज्ञको अनुसन्धान र आवश्यक कानूनी कानून रहेको औल्याउनु भएको हो।
1: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
2: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडि पट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
2: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
2: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला बीच भेटवार्ता भएको छ। जेएनजी आन्दोलनपछि देउवा बस्दै आउनुभएको सुना देवी स्थित निवासमा दुई नेता बीच भेटवार्ता भएको हो। नेता कोइरालाका सुर्खी सचिव दिनेश चन्द्र थपलियाले नेताहरूबीच शुक्रबार भेटवार्ता भएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार देउवा र कोइराला बीच पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल भएको थियो। गुप्तचर प्रधानमन्त्री मातहत रहने गरी प्रतिनिधि सभाबाट पारित भएर गएको विधेयक राष्ट्रिय सभामा अगाडि बढ़ेको छ। शुक्रबार राष्ट्रिय सभाको बैठकमा यस सम्बन्धी नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक प्रधानमन्त्री मालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभयो। यो विधेयकमाथि सभामा सैद्धान्तिक छलफल भयो। त्यस क्रममा सांसदहरूले गृह मन्त्रालय अन्तर्गत रहेको गुप्ताचारलाई किन प्रधानमन्त्री मातहत लैजाने भनेर प्रश्न गरेका थिए। सांसदहरूको प्रश्नको जवाब दिनुहुँदै कानून तथा न्याय संसदीय मामिला मन्त्री गौतमले केही नेपाल ऐन संशोधन गर्ने ऐन 2075 गुप्तचार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत हुने गरी व्यवस्था भएको बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार संसदबाट विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री थापा मगरले भदौ 7 गते आइतबार 1 बजे संसदबाट विश्वासको मत लिनुहुने भएको हो। एमाले, नेकपा र राप्रपाको 63 सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थापाले विश्वासको मत लिन संसद सचिवालयलाई पत्रचार गर्नुभएको छ। नेपालको संविधानको धारा 168 दुई बमोजिमको सरकारको लागि भदौ 3 गते दावी पेश गर्नुभएको उहाँले भदौ 4 गते नियुक्ति लिनुभएको थियो भने प्रदेश प्रमुख दीपक सापकोटाले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी असोजका लागि तय भएको 15 महाधिवेशन रोक्न माग गर्दै लगेको निवेदनमा सर्वोच्च अदालतले थप अध्ययन गर्ने भएको छ। 15 महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारिस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठ सर्वोच्च पुग्नु भएको थियो। यद्यपि उक्त रिट निवेदन दर्ता नभएको कांग्रेस एक नेताले बताउनुभयो। राजधानी नजिकैको दोलखा आन्तरिक पर्यटकको हब बन्न थालेको छ। खास गरेर जिल्लामा धार्मिक पर्यटकहरू बढ़ी आउने गरेको पाइएको छ। जिल्लामा पछिल्लो समय राजधानी लगायतका मुलुकबाट सहित विदेशबाट समेत पर्यटकहरू आउने गरेका छन्। यसै सन्दर्भमा हामीले दोलखामा पर्यटकहरूलाई वृद्धि गर्नको लागि के गर्नुपर्ला भनेर सोधेका छौं।
4: मेरो नाम मनिषा श्रेष्ठ हो। यो दोलखा जिल्लामा चाहिँ पर्यटकहरू आउनु भयो भने हाम्रो सामानहरूको आमदानी आउँछ, बढ्छ, हामीले बिकाउन पाउँछौ, सजिलो हुन्छ हामीलाई।
5: नमस्कार, मेरो नाम मोनिका श्रेष्ठ। सरसफाई र सड़क राम्रो हुनुपर्छ, वातावरण पनि संरक्षण गर्नुपर्छ।
6: मेरो नाम अनिल थापा। दोलखामा पर्यटनको सम्भावना धेरै राम्रो छ, विशेष गरी कालिन्चोक, जिरी, दोलखा, भीमसेन लगायत क्षेत्रमा पर्यटक आउने क्रम बढ़िरहेको छ, यसले स्थानीय व्यवसायलाई पनि सहयोग पुगेको छ। पर्यटक आएपछि होटल, होमस्टे, स्थानीय खाना, कृषि उत्पादन तथा अन्य व्यवसायबाट आमदानी गर्ने अवसर बढेको छ। युवाले स्थानीय स्तरमै काम गर्ने सम्भावना पनि बढेको छ। सड़क र यातायात, पर्यटकीय पूर्वाधार, सरसफाई, प्रचार प्रसार र व्यवस्थित पर्यटन व्यवस्थापनमा अझै सुधार आवश्यक छ।
7: होइन
1: साइला, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
7: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
7: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
9: The Rising Star. Rising Star? Rising Star?
10: Yes, the Rising Star School.
9: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
10: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
9: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
10: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
11: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
12: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
11: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
12: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
13: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
14: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
13: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816830107।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।

0: चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आरजू चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस चरीकोट दोलखा, सम्पर्क नम्बर 98511-65046।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखामा गत साउन महिनामा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने सातजना घाइते हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत साउन महिनाको मासिक रिपोर्ट अनुसार जिल्लामा 9 सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते हुनु भएको उल्लेख गरिएको छ। दुर्घटनाको कारण विश्लेषण गर्दा तीव्र गतिमा चलाएका कारण पाइएको प्रहरी सार्वजनिक गरेको मासिक रिपोर्टमा उल्लेख गरिएको छ। दोलखाको भीमेश्वर नगरपालिका नम्बर 4 किसान केन्द्र सञ्चालनमा आएको छ। जिल्लाको भीमेश्वर नगरपालिका जिल्लो साना किसान कृषि सहकारी संस्थाको लागत साझेदारीमा निर्माण भएको किसान केन्द्र सञ्चालनमा ल्याइएको वडा नम्बर 4 अध्यक्ष तारानाथ चौनागाईले जानकारी दिनुभयो। उहाँका अनुसार किसान केन्द्रको हालको भण्डारण क्षमता 3000 किलोग्राम रहेको छ। किसान केन्द्र सञ्चालनमा आएपछि आलु लगायतका सुरक्षित रूपमा भण्डारण गर्न किसानलाई सहज हुने स्थानीय कृषकहरूको विश्वास रहेको छ। निर्वाचन कार्यालय दोलखाले मृत्यु भएका मतदाताहरूको विवरण समयमै उपलब्ध गराउन अनुरोध गरेको छ। जिल्ला निर्वाचन कार्यालय दोलखाले मतदाता नामावलीमा नाम रहेका व्यक्तिको मृत्यु भएमा निस्किएका घरका परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउनको लागि जिल्लाका सबै पालिकाहरूलाई अनुरोध गरिएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ। सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका वडा नम्बर 5 मुढे क्षेत्र छुर्पी उत्पादन हुने क्षेत्रको रूपमा परिचित हुन थालेको छ। मुढेको छुर्पीको स्वादका कारण पछिल्लो समय स्वदेशी तथा विदेशी उपभोक्ता माझ यसको माग बढ़दै गएको हो। मुढेमा दैनिक 10 लाख रूपियाँ भन्दा बढ़ीको छुर्पी बिक्री हुने गरेको छुर्पी तथा होटल व्यवसाय गर्दै आउनुभएका इराज लामाले जानकारी दिनुभयो। इमाले क्षेत्रका चौरे गाई तथा भैंसीको दूधबाट उत्पादन हुने छुर्पी स्वादिष्ट हुने भएकाले स्वदेश तथा विदेशीले मुढेबाट दैनिक ठूलो परिणाममा छुर्पी खरिद गर्ने गरेको उहाँको भनाई रहेको छ। बाढ़ी पूर्व अनुमान महाशाखाले आज दोलखा सहित 26 जिल्ला तथा आसपासका क्षेत्रमा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाको अनुसार आज दोलखा, काभ्रेप्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डु, सिन्धुपाल्चोक, नुवाकोट तथा आसपासका जिल्लामा बाढ़ीको जोखिम रहेको छ। विशेष गरी नदी तथा खोलाको तल्लो तटीय क्षेत्र, डुबान भइरहने बस्ती र नदी किनार आसपासका नागरिकलाई सावधानी अपनाउन बाढ़ी पूर्व अनुमान महाशाखाले अनुरोध गरेको छ।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

अब बाँकी प्रसंगहरू आधारभूत स्वास्थ्य सेवा अन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनको लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन सम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहमा पठाइ बंगलादेशका नागरिकले पेटभित्र ढुकाएर ल्याएको सुन जस्तो देखिने धातुका दुईवटा क्याप्सुल पाँच दिनपछि शौच गर्ने क्रममा निस्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पर्नुभएका 35 वर्षीय मोहम्मद रसैल हलदारले पेटभित्र लुकाएर ल्याएको करिब 150 ग्राम सुन जस्तो देखिने पहेँलो धातुका दुईवटा क्याप्सुल पाँच दिनपछि निकालिएको प्रहरीले जनाएको छ। फ्लाइट दुबई उडान मार्फत साउन 31 गते दुबईबाट काठमाडौँ आएर आउनु भएको उहाँलाई भन्सार क्षेत्र पार गरी पार्किङ तर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएको प्रहरीले शंकाका आधारमा नियन्त्रणमा लिएको थियो। सोधपूछका क्रममा उहाँले करिब 150 ग्राम सुन लुकाएर ल्याएको स्वीकार गरेपछि काठमाडौँ मेडिकल कलेज सिना मगनमा एक्सरे गरिएको थियो। एक्सरेमा पेटभित्र शंकास्पद धातु देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो। पाँच दिनपछि शुक्रबार शौच गर्ने क्रममा पेटबाट सुन जस्तो देखिने पहेँलो धातु दुईवटा क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। मरामत वस्तुसहित हलदारलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ। कास्कीको पोखरा महानगरपालिकामा पर्ने सेती नदीको खोजबाट एक पुरूषलाई शुक्रबार सकुशल उद्धार गरिएको छ। पोखरा महानगरपालिकामा उपस्थित शान्ति वन नजिकै सेती नदीको भीरबाट शुक्रबार बिहान करिब 30 मिटर तल खस्नु भएको 28 वर्षीय अनिल परियारलाई सकुशल उद्धार गरिएको हो। रूपन्देहीको बुटवल उपमहानगरपालिका नौ घर भई हाल पोखराको पृथ्वी चोकमा बस्ने परियार भीरबाट खसेर अड्किनु भएको थियो। थाहा पाएपछि खटिएको प्रहरी टोलीले उहाँलाई उद्धार गरी उपचारको लागि पश्चिम अञ्चल क्षेत्रीय अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। सामान्य उपचारपछि परिवार बोल्न सक्ने अवस्थामा रहनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। लामो समयदेखि गृहयुद्धले थलिएको सुडानमा गत वर्षको अन्त्यदेखि थप 2 लाख भन्दा बढ़ी मानिसहरू विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। कोर्डोफ्यान क्षेत्रको सबैभन्दा ठूलो शहर एल ओबेदमा खानेपानी र विद्युत पूर्वाधारलाई लक्षित गरी निरन्तर ड्रोन आक्रमणहरू भइरहेका छन्। उत्तरी डाफर राज्यमा मौसमी बाढ़ीले विस्थापनको संकटलाई अझ गम्भीर बनाएको आईओएमले थप जनाएको छ। थप मानिस विस्थापित हुन सक्ने चेतावनी पनि दिएको छ। आईओएमका महानिर्देशक एमी पोपले भन्नुभएको छ, चेतावनीका संकेतहरूलाई व्यवस्था गर्न असम्भव छ। सुडानभर परिवारहरू हिंसाबाट भाग्दैछन्, पानी बिजुली र स्वास्थ्य सेवामा पहुँच गुमाउँदैछन्। अहिले विनाशकारी बाढ़ीको थप भारको सामना गरिरहेका छन्। आईओएमका अनुसार एल ओबेद शहर नजिकै रहेको सेइकन जिल्लामा गत 8 महिनामा विस्थापित 25% बढ़ेको छ। सेइकन जिल्लाकै उमा सुमेमा अबु हरज गाउँबाट अगस्त 16 देखि 18 सम्म झण्डै 11,000 मानिस बाढ़ीका कारण विस्थापित भइसकेको बताइएको छ। त्यस्तै तालिबान क्षेत्रमा परेको भारी वर्षाले करिब 1,350 वटा आश्रमहरूमा सुरक्षा क्षति पुर्याइएको र 1,000 भन्दा बढ़ी परिवार विस्थापित भएको आईओएमले जनाएको बीबीसीले जनाएको छ। साझा सबैको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। रासोपाको सचिवालय 11 जना मनोनित पदाधिकारी सहित विभागीय जिम्मेवारी पनि तोकियो। सभापतिको नेम प्लेट र पार्टीको लेटर प्याड दुरूपयोग गरेको भन्दै नेपाली कांग्रेस नि वर्तमान सभापति शेरबहादुर देउवा समूहको आपत्ति। र सुडानमा विस्थापनको संकट चुनिँदै युद्धसँगै बाढ़ीको थप मारमा। अवस्थ सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्व पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साधु बाटो चरीकोट।
5: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
6: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
5: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
6: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
5: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाका लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकुस थाङ्गे सेडु प्रेम पछे गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्यामबहादुर लामा धादिङ, विमल लामा धादिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्याल्बो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, ढ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीमबहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसोपानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
3: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
5: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
6: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
6: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
6: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
6: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गाल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844649708, 9844649708।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौ।
9: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
10: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
11: पाडे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
10: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
11: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
10: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
11: यही हो त? त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
12: हाम्रा सेवा तथा सुविधाहरू: तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
12: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
7: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायत

0: व्रत बन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धानुकोमा लैजा भन्या।
6: अब के को धानीकोमा नि? धानीकोमा होइन, अब इन्द्र दिन्छल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
5: त्यहाँ चाहिँ के हुन्छ नि?
6: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
7: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9141577069।
5: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
0: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
9: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो

0: पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Bier, Extreme Energy Drink.
1: कालिन्चो भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
2: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिङचोक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिरहेको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकादेखि तथा भाद्र 12 गते बिहान कालिङचोक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
1: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिन्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेश थापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
4: अरे यही थियो त, कहाँ सरे छ आजकल?
3: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या
3: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: थाप्रै नै जागिर खाने मौका त आएको थियो नि तर
6: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
5: थाप्रै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
6: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
7: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
8: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
7: विस्तृत जानकारीका लागि
9: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
8: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87 सरिश्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88 पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853-27806 र 9841-80-56-42।
3: रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: भोलि घटना कसरी जाने हो?
1: अब को जान्छ त्यति टाढा? तलाई खाँदैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो

0: The Rising Star.
1: Rising Star?
0: Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
6: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रच त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।

छ। टायर रिसेलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844000844 9048473107 र 9855000019। सुप्रिम टायर रिसेलिङ सेन्टर भिनपछ पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको, अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बेलुकाको 8 बजेको छ।

नमस्कार, साथै साहित्यिक अभिवादन। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको सातामा झैं आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति हो कार्यक्रम गीती कथा। गीती कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनप्रसारण आइतबार अपरान्ह 4 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जसँगै हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि। कार्यक्रम गीती कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक तथा श्रष्टाहरूले लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र कार्यक्रम गीती कथाको अघिल्लो 2 साताबाट एउटा कथा वाचन भइरहेको छ। कथाको शीर्षक हो अभागी र यस कथालाई लेख्नु भएको हो अम्बिका पाण्डेजीले र कथाको आज तेस्रो भाग रहेको छ। अम्बिका पाण्डेजीले लेख्नु भएको कथा अभागीको तेस्रो भाग वाचन गर्नमा एकैछिनमा आउँछु। कार्यक्रमको शुरूआत मीठो सांगीतिक कोसेलीबाट गर्न चाहन्छु। यो सांगीतिक कोसेली पछिमा आइहाल्छु। तपाईहरू कार्यक्रम सुन्दै गर्नुहोला।

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको बसाईमा पनि अघिल्ला दुई साताबाट शुरू भएको कथा अभागीको तेस्रो भाग लिएर आएको छु, जसलाई अम्बिका पाण्डेजीले लेख्नु भएको। अब सुनौ कथा अभागीको यो तेस्रो भाग।

आफ्नो जन्मघरबाट विदा भएर फेरि पराई घरतिर लागे। बाले मेरो हात समातेर धेरै परसम्म बाटो छोड्न आउनुभयो। बहिनी त मेरो पछि पछि दौड़दै आइरहेकी थिइन्। दिदी नजानुस् न, उनको त्यो सानो आवाज आज पनि मेरो कानमा गुन्जिरहन्छ। म रोइरहेकी थिएँ, बहिनी पनि रुँदै थिइन्। बाले आँसु लुकाउँदै भन्नुभयो, छोरी धेरै नरो, आफ्नो घर राम्रोसँग सम्हाल्नु। मैले बाको हात समातेर धेरै बेर रोएँ। मन त थियो यही माइतीको आँगनमै बसेर सधैँका लागि रोइरहँ, तर छोरी भएर जन्मिएपछि आफ्नो इच्छा कहाँ पूरा हुँदा रहेछन् त। मैले बहिनीलाई अंगालो हालेर निधारमा चुमे। उनी झन भक्का निएर रुन थालिन्। दिदी मलाई पनि लिएर जानुस् न। त्यो कुरा सुन्दा मेरो मुटु नै चिरियो। मैले केही बोल्न सकिन, चुपचाप आँसु पुस्दै बाटो लागे। पछाडि फर्केर हेर्दा बा बहिनीलाई काखमा च्यापेर उभिनु भएको थियो। बहिनी अझै मेरो बाटोतिर हेरेर रोइरहेकी थिइन्। म भने जति टाढा जाँदै थिएँ उति मेरो माइती पनि टाढिँदै गइरहेको थियो। बाटोभरि आमाको सम्झना आइरह्यो। यदि आज आमा हुनुहुन्थ्यो भने सायद मलाई यसरी रुँदै विदा गर्नुहुन्न थियो। मन भने आमासँग कुरा गर्दै हिँडिरहे। आमा फेरि एक्लै भए म। बेलुका कर्मघर पुग्यौं। घर देख्ने बित्तिकै मन फेरि डरले भरियो। यही घर जहाँ मैले केही बाल्यकाल गुमाएकी थिए। यही घर जहाँ मेरो हाँसोभन्दा आँसु धेरै बगेका थिए। घरको आँगनमा पुग्ने बित्तिकै सासु आमाले चिसो स्वरमा भन्नुभयो, आइस। यति मात्र, न आमालाई गुमाएको कुरा सोध्नुभयो, न भाइ बितेको कुरा, न मेरो अनुहार हेरेर दुखै मान्नुभयो। मानौ म यो घरकी बुहारी होइन, काम गर्ने एउटा मान्छे मात्र थिएँ। म चुपचाप उहाँको खुट्टा डोके। उहाँले केही प्रतिक्रिया जनाउनु भएन। ससुरा बा पनि केही नबोली आफ्नो कामतिर लाग्नुभयो। मलाई एउटा कोठामा सामान राख्न लगाइयो। त्यो कोठामा पस्ने बित्तिकै मेरो नजर कुनातिर गयो, त्यही पुरानो ओछ्यान जहाँ सानै उमेरमा धेरै रात रोएर बिताएकी थिए। सबै कुरा उस्तै थियो, परिवर्तन भएकी थिए त केवल म। अब म पहिलेको लाठी सोझी बालिका थिएन। जीवनले मलाई धेरै कुरा सिकाइसकेको थियो। त्यो रात खाना खाइसकेपछि सबैजना सुत्न गए, मात्र म जागै थिएँ। आँगनमा निस्केँ, आकाशभरि तारा टल्किरहेका थिए। ती ताराहरू हेर्दै फेरि आमासँग कुरा गर्न थाले, आमा आज फेरि त्यही घरमा फर्के। तपाईँ हुनुहुन्थ्यो भने मलाई यति डर लाग्दैनथ्यो होला। आँसु आफै झरिरहे। तर त्यसै बेला आमाले भनेको एउटा कुरा सम्झे, छोरी दुःखबाट भाग्नु हुँदैन, दुःखलाई जित्न सिक्नुपर्छ। मैले आँसु पुछे, मनमनै एउटा निर्णय गरे, म अब रोएर मात्र बस्दिन। आमाले देख्नु भएको सपना, मैले देखेको सपना, म त्यसलाई मर्न दिने छैन। त्यही रात सबैजना गहिरो निन्द्रामा परेपछि मैले आफूले लुकाएर ल्याएका केही पुराना कागजका टुक्राहरू निकालेर धुम्मा बलिरहेको टुकीको उज्यालोमा फेरि अक्षर दोहोर्याउन थाले, अ आ इ। बाहिर चिसो हावा चलिरहेको थियो, भित्र मेरा आँखाबाट फेरि आँसु झरिरहेका थिए। तर यसपालिको आँसुमा दुःख मात्र थिएन, त्यसमा एउटा अधुरो सपनालाई जीवित राख्ने अठोट पनि मिसिएको थियो। त्यो दिनदेखि मेरो दैनिकी फेरि उही पुरानै भयो। बिहान उज्यालो नहुँदै उठ्ने, चुलो बाल्ने, पानी भर्ने, गोठ सफा गर्ने, घाँस काट्ने, भाँडाकुँडा माझ्ने, कपडा धुने, दिनभरि काम काम अनि फेरि काम। मलाई हेरेर कसैले पनि म अझै बच्ची हुँ भन्ने सोच्दैनथ्यो। सबैको एउटै भनाइ हुन्थ्यो, बुहारी भनेको यस्तै हुनुपर्छ। तर कसैले पनि यो सोधेन, यति सानो उमेरमा यति धेरै काम गर्दा उसलाई गाह्रो त भएको छैन। त्यो घरमा म सबैभन्दा धेरै बोल्ने मान्छे थिइनँ, मौन भएर काम गर्ने मान्छे थिएँ। पहिला गाली सुन्दा हुन्थे, अहिले रुन पनि छोडेकी थिएँ। मनभित्र रोए पनि अनुहारमा केही देखाउँदिन थिए। सायद दुःख पनि धेरै भयो भने आँसु आउन छोड्दो रहेछ। त्यो घरमा एउटा कुरा भने पहिले भन्दा फरक थियो, उहाँ मेरो श्रीमान। पहिले उहाँसँग मेरो खासै भेट्ने हुँदैनथ्यो। उहाँ बिहानै काममा जानुहुन्थ्यो, बेलुका अबेर घर फर्किनुहुन्थ्यो। घरमा आएपछि पनि उहाँ धेरै बोल्ने स्वभावको हुनुहुन्नथ्यो। म पनि उहाँसँग बोल्न सक्दिनथे, डर लाग्थ्यो, लाज पनि लाग्थ्यो। हामी एउटै घरमा बस्थ्यौं, तर अपरिचित मानिस चाहिँ। एक साँझको कुरा हो, म आँगनमा बसेर धान केलाउँदै थिएँ। दिनभरिको कामले हातभरि फोका उठेका थिए, फुटेका फोकाबाट रगत पनि निस्किरहेको थियो। तर त्यो त मेरो लागि सामान्य कुरा भइसकेको थियो। म चुपचाप आफ्नो काम गरिरहेकी थिएँ। उहाँ घर फर्किनुभयो। सायद पहिलोपटक उहाँको नजर मेरो हातमा पर्यो। केही बेर टोलाएर हेर्नुभयो अनि बिस्तारै सोध्नुभयो, हातमा के भएको? म एकछिन झस्केँ, किनकि उहाँले मलाई यसरी सोध्नु भएको त्यो पहिलो पटक थियो। मैले हतारिँदै हात पछाडि लुकाएँ, केही होइन, यति मात्र भने।
उहाँ केही बेर चुप लाग्नुभयो। सायद उहाँले बुझ्नुभयो यो केही होइन, भित्र धेरै पीड़ा लुकेको छ। तर उहाँले त्यस दिन थप केही भन्नु भएन। राति सबैजना सुतिसकेपछि म फेरि उठे, टुकी बालेर पुरानो कागज निकाल्दै अक्षर लेख्न थाले। अ आ ई लेख्दै गर्दा एक्कासी ढोका बाहिर कसैले हिँडेको आवाज आयो। मेरो मुटु एक्कासी ढक्क भयो। यदि सासू आमाले देख्नुभयो भने सबै सकिन्थ्यो। म हतार हतार कागज सिरानी मुनि लुकाएँ, टुकी निभाए, सास रोकेर बसिरहे। ढोका बाहिर चप्पल रोकिने जस्तो भयो। मलाई लाग्यो अब त सकियो। केही क्षण पछि फेरि पाइला बिस्तारै टाढिँदै गए। मैले लामो सास फेरे। त्यो रात मैले बुझे अब मेरो सबैभन्दा ठूलो शत्रु अन्धकार होइन, डर थियो। तर डर भन्दा ठूलो मेरो सपना थियो। त्यसैले म फेरि टुकी बालेर बसे। कागज निकाल्दै मनमा नै भने जबसम्म मेरो हात चल्छ म अक्षर लेख्न छोड्दिन। म फेरि बिस्तारै लेख्न थाले। अ आ त्यसै बेला ढोकाको साँगोबाट कसैले टुकीको उज्यालो हेरिरहेको थियो। मलाई भने त्यो कुरा अझै थाहा थिएन। मलाई भने ढोका बाहिर को उभिएको थियो भन्ने थाहै भएन। म आफ्नै दुनियाँमा हराएको थिएँ। टुकीको मधुरो उज्यालोमा अक्षरहरू कोर्दै थिएँ। अ आ ई कतिपय अक्षरहरू बिग्रन्थे, म फेरि मेट्थे, फेरि लेख्थे, फेरि बिग्रन्थे। तर हार मान्दिनथे। मलाई लाग्थ्यो एक दिन यी अक्षरहरूले नै मेरो जीवन बदल्ने छन्। बाहिर उभिएको त्यो मानिस केही बेरसम्म चुपचाप मलाई हेरिरह्यो। त्यसपछि कुनै आवाज नगरी आफ्नो कोठातिर फर्कियो। मलाई त्यसको कुनै पत्तो भएन। भोलिपल्ट बिहान फेरि उही दैनिकी सुरु भयो। कुखुराले नबासिकने उठे, चुलो बाल्न थाले, गोड सफा गरे। सासू आमाले सधैँ झैं कामको सूची सुनाउनु भयो। आज खेतको मेलो पनि जानुपर्छ, दिउँसो घाँस पनि काटेर ल्याउनु, अनि बेलुकाको खाना पनि बेलैमा तयार हुनुपर्छ। मैले टाउको मात्र हल्लाएँ, हुन्छ आमा। त्यस घरमा प्रश्न गर्ने अधिकार मसँग थिएन, काम गर्ने जिम्मेवारी मात्रै थियो। दिउँसो घाँस काट्न जंगलतिर गए। घाँस काट्दै गर्दा एक्कासी माइतीको सम्झना आयो। आमा, बहिनी, बा सबै आँखा अगाडि नाच्न थाले। आफ्नो सानो भाइ सम्झे, यदि ऊ बाँचेको भए आज कति ठूलो भइसक्थ्यो होला। म हँसियाले घाँस काट्दै थिएँ, तर आँखा भने आँसुले धमिलो भएका थिए। अचानक ध्यान अन्त्य हुँदा हँसिया आफ्नै औँलामा लाग्यो। आ, मेरो हातबाट रगत बग्न थाल्यो। तर त्यो घाउभन्दा मनको घाउ धेरै ठूलो थियो। मैले घाँसको एउटा पात च्यापेर रगत रोक्ने प्रयास गरे, अनि फेरि काममै लागे। किनकि ढिलो भएर घर फर्किए भने अर्को गाली पर्खिरहेको हुन्थ्यो। बेलुका घर फर्किँदा हातको रगत सुकिसकेको थियो, तर घाउ अझै दुखिरहेको थियो। मैले कसैलाई केही भनिन, चुपचाप भान्सामा बसेर खाना बनाउन थाले। त्यसै बेला उहाँ, मेरो श्रीमान, भान्साको ढोकामा आएर उभिनुभयो। उहाँले मेरो हाततिर हेर्नुभयो, औंलामा रगत जमेको देखिन्थ्यो। उहाँले शान्त स्वरमा सोध्नुभयो, घाउ कसरी लाग्यो? मैले फेरि पहिलेको जस्तै उत्तर दिए, केही होइन। उहाँ केही बेर मौन रहनुभयो, अनि पहिलो पटक अलिकति गम्भीर भएर भन्नुभयो, हरेक चोटलाई केही होइन भन्दै लुकाउँछौ। उहाँको त्यो प्रश्न सुनेर मेरो हात रोकिन पुग्यो। मैले बिस्तारै उहाँतिर हेरे। उहाँको आँखामा पहिलो पटक गाली थिएन, रिस थिएन, त्यहाँ त केवल एउटा प्रश्न थियो, सायद चिन्ता पनि। मैले फेरि केही बोलिन, उहाँ भित्र जानुभयो। केही बेर पछि एउटा सानो कपड़ाको टुक्रा र तेलको सिसी लिएर फर्किनुभयो। मेरो अगाडि राख्दै बिस्तारै भन्नुभयो, पहिले घाउमा लगाऊ अनि काम गर। यति भनेर उहाँ फेरि बाहिर निस्कनुभयो। म धेरै बेरसम्म त्यो सानो तेलको सिसीलाई हेरिरहे। मेरो जीवनमा पहिलो पटक त्यो घरमा कसैले मेरो घाउ देखेको थियो, र पहिलो पटक कसैले कामभन्दा पहिले तिम्रो पीड़ा पनि महत्वपूर्ण छ भन्ने व्यवहार गरेको थियो। मेरो आँखाबाट फेरि आँसु जारी, तर यसपालि ती आँसुको अर्थ अलिक फरक थियो। दुःखभित्र कतै एउटा सानो आशाको किरण देखिन थालेको थियो। त्यो रात मलाई निन्द्रा परेन। ओछ्यानमा पल्टिएकी थिएँ, तर मन भने बारम्बार त्यही तेलको सिसीतिर पुगिरहेको थियो। एउटा सानो बोतल, तर त्यसले मेरो मनमा ठूलो हलचल मचाइदिएको थियो। सायद जीवनमा पहिलो पटक कसैले मेरो घाउलाई घाउको रूपमा हेरेको थियो, नत्र अहिलेसम्म त सबैका लागि म केवल काम गर्ने हात मात्रै थिएँ। ती हातमा फोका उठे पनि रगत बगे पनि कसैलाई फरक पर्दैनथ्यो। भोलिपल्ट बिहान फेरि म सबैभन्दा पहिले उठे। हात अझै दुखिरहेको थियो, तर त्यो दुखाई लुकाउँदै फेरि चुलोतिर लागे। दाउरा सल्काउँदा हात पोल्यो। म अन्यासै सुस्केर हाल्न पुगे। त्यही बेला सासू आमाको आवाज आयो, काम गर्दा पनि खसखस र खुसखुस गरिरहनु पर्छ, बिहानैदेखि सुस्केर हालेर घर अशुभ बनाउँछेस्। मैले केही भनिन, चुपचाप आगो फुकिरहे। मनमा नै भने,
मेरो सुस्केराले होइन आमा, मेरो पीडाले यो घर भारी भएको हो। तर त्यो कुरा ओर्सामा आएन। दिउँसो खेतमा धान रोप्न जानु परेको थियो। घाम निकै चर्किएको थियो। हिलोमा घुँडासम्म डुबेर काम गर्दा शरीर गलिसकेको थियो। अरू बुहारीहरू पनि सँगै थिए। उनीहरू काम गर्दै एकअर्कासँग हाँसिरहेका थिए। म भने चुपचाप आफ्नै मेलोमा थिएँ। एकजना काकीले मलाई हेरेर भन्नुभयो, नम्रता, तँ त धेरै चुप लाग्ने रहेछेस्। म हल्का मुस्कुराएँ। के उत्तर दिनु? आफ्नो कथा सुनाउन थाले भने सायद त्यो दिन साँझसम्म पनि सकिने थिएन। बेलुका घर फर्किँदा ज्वरो आएको जस्तो लागिरहेको थियो। टाउको भारी भएको थियो। तर भान्सा त बनाउनै थियो। म चुलो अगाडि बसेर तरकारी काट्दै थिएँ। एकछिनपछि आँखा धमिलो हुन थाल्यो। शरीरले साथ छोड्न लाग्यो। अचानक मेरो हातबाट चक्कु खस्यो। त्यसको आवाज सुनेर सबैजना भान्सातिर हेर्न थाले। सासूआमाले झर्किँदै भन्नुभयो, यति पनि सम्हाल्न सक्दिनस्? म उठ्न खोजेँ तर खुट्टाले साथ दिएन। भित्तामा अडिस लागेर बसेँ। त्यसै बेला उहाँ मेरो श्रीमान भित्र पस्नुभयो। उहाँले मेरो अनुहार हेर्ने बित्तिकै भन्नुभयो, यसलाई ज्वरो आएको छ। सासूआमा हाँस्नुभयो। अलिकति काम गर्न साथ सबैलाई ज्वरो आउँछ आज भोलि। उहाँले केही बेर आमातिर हेर्नुभयो। त्यसपछि शान्त स्वरमै भन्नुभयो, बिरामी मानिसले पनि यसरी काम गर्नुपर्छ र? भान्सामा एक्कासी सन्नाटा छायो, किनकि सायद पहिलो पटक उहाँले मेरो पक्षमा बोल्नु भएको थियो। सासूआमाले केही भन्न खोज्नुभयो तर उहाँले फेरि बिस्तारै भन्नुभयो, पहिला यसलाई केही बेर आराम गर्न दिनुहोस्, खाना म पछि हेर्छु। म अचम्मले उहाँतिर हेर्दै बसेँ। मेरो कानले सुनेको कुरा विश्वास नै लागिरहेको थिएन। उहाँले मेरो हात समात्नु भएन, कुनै ठूलो बाचा पनि गर्नु भएन। तर त्यो दिन उहाँले बोलेका ती केही शब्दले मेरो मनभित्र वर्षौंदेखि जमेको एक्लोपनमा सानो चिरा पारे। त्यो रात ज्वरोले मेरो शरीर पोलिरहेको थियो। सबैजना सुतिसकेपछि म बिस्तारै ब्युजेँ। सिरानी मुनि लुकाएको कागज हातमा लिएँ। आँखा ज्वरोले भारी थिए, हात कामिरहेको थियो। तैपनि मैले टोकी बालेर फेरि अक्षर लेख्न थालेँ, किनकि मलाई एउटा

पटक मैले आफ्नै हातले लेखेकी थिएँ। त्यो क्षण मलाई लाग्यो मैले संसारको सबैभन्दा ठूलो धन पाएँ। म अन्यासै मुस्कुराएँ अनि आँखाबाट फेरि आँसु झरिहाले। मनमनै आमालाई सम्झे, आमा देख्नुभयो तपाईँकी छोरीले आज आफ्नै नाम लेख्न सिकी। त्यही बेला बाहिरबाट ढोका डगडगाएको आवाज आयो। मेरो मुटु एक्कासी जोडले धड्कियो। हतर हतर कागज सिरानी मुनि हाल्न खोजे तर यसपालि ढोका नडगडगाई नै खुल्यो। म जस्किएर उभिए। ढोकामा उभिनु भएको थियो उहाँ, मेरो श्रीमान। उहाँको नजर सिधै मेरो हातमा रहेको कागजतिर गयो। त्यसपछि उहाँले बिस्तारै सोध्नुभयो, तिमी पढ्न सिकिरहेकी छौ? म स्तब्ध भए। के जवाफ दिऊ, झुट बोलौं कि सत्य स्वीकार गरौं? धेरै बेर मौन बसेपछि मैले बिस्तारै टाउको झुकाए। हजुर, यति मात्र भन्न सके। मलाई लाग्यो अब फेरि मेरो संसार भत्किनेछ। तर उहाँ धेरै बेरसम्म केही बोल्नु भएन। केवल मेरा अगाडि रहेको कागज उठाएर हेर्नुभयो। त्यसमा थुप्रै बिग्रिएका अक्षरहरू थिए। बीचमा एउटा मात्र शब्द अलिक स्पष्ट देखिन्थ्यो, नम्रता। उहाँले त्यो शब्द धेरै बेरसम्म हेर्नुभयो अनि मेरो जीवनमा पहिलो पटक उहाँको अनुहारमा हल्का मुस्कान देखियो। कम्तीमा आफ्नो नाम त निकै राम्रोसँग लेख्न सिकिछौ। त्यो वाक्य सुनेपछि मेरो मन एकाएक हलुका भयो। तर अर्को क्षणमै एउटा नयाँ डर जन्मियो। यदि यो कुरा सासु आमाले थाहा पाउनु भयो भने के होला? मेरो मन फेरि डरले भरियो। मलाई लाग्यो अब उहाँले सबै कुरा सासु आमालाई भन्नुहुनेछ। मेरो पढ्ने सपना यहीँ आएर टुट्नेछ। म चुपचाप टाउको झुकाएर उभिरहे। उहाँले भने मेरो हातमा रहेको कागज फेरि बिस्तारै राखिदिनु भयो अनि शान्त स्वरमा भन्नुभयो, डराएकी किन? मैले ओठ टोक्दै भने, यो कुरा कसैले थाहा पायो भने मलाई फेरि पढ्न दिँदैनन्। उहाँ केही बेर मौन रहनुभयो। त्यसपछि कोठाको ढोका बाहिर एकपटक हेर्नुभयो। वरिपरि कोही नभएको निश्चित भएपछि ढोका आधा बन्द गर्दै भन्नुभयो, ढुक्क भएर बस, मैले कसैलाई केही भन्ने छैन। म उहाँको अनुहारतिर हेरेर बसिरहे। विश्वास गर्न मन लागिरहेको थियो तर जीवनले मलाई सजिलै विश्वास गर्न पनि सिकाएको थिएन। उहाँले कागजमा लेखिएको मेरो नाम फेरि हेर्नुभयो, तिमीलाई कसले सिकायो? मैले बिस्तारै सबै कुरा सुनाए। विद्यालयको झ्याल बाहिर उभिएर अक्षर सिकेको, घरमा लुकेर अभ्यास गरेको, आमाले साथ दिन खोज्नु भएको, बाले डरले रोक्नु भएको, सबै कुरा म बोलिरहे। उहाँ चुपचाप सुनिरहनु भयो। बीचमा एकपटक पनि रोक्नु भएन। सबै कुरा सुनिसकेपछि उहाँले लामो सास फेर्नुभयो, तिमीले यति धेरै दुःख एक्लै सयो? यो प्रश्नको उत्तर मसँग थिएन। म केवल हल्का मुस्कुराए। सायद मुस्कानभित्र पनि धेरै आँसु लुकेका थिए। त्यस दिनदेखि उहाँले मलाई कहिले पढ्न नपढ भनेर भन्नु भएन। बरु घरका सबैजना सुतेपछि मात्र टुकी बाल्नु भनेर सम्झाइदिनुहुन्थ्यो। धेरै रातसम्म भने नबस्नु, बिहान फेरि काम पनि हुन्छ, यति मात्र भन्नुहुन्थ्यो। उहाँको त्यो सानो साथ पनि मेरो लागि धेरै ठूलो थियो, किनकि त्यो मेरो सपनामाथि कसैले पहिलो पटक भरोसा गरेको क्षण थियो। तर सुख धेरै दिन टिकेन। एक रात म अक्षर लेखिरहेकी थिएँ। उहाँ आफ्नो कोठामा सुत्न गइसक्नु भएको थियो। म टुकीको उज्यालोमा कागजमा शब्द जोड्ने प्रयास गर्दै थिएँ। अचानक आँगनबाट कसैको खोक्ने आवाज आयो। त्यसपछि सासु आमाको स्वर सुनियो, यति रातिसम्म कसको कोठामा बत्ती बलिरहेको छ? मेरो हातबाट कलम जस्तो बनाएको कोइलाको टुक्रा भुइँमा खस्यो। छाती यति जोडे धड्किन थाल्यो कि बाहिरसम्म सुनिन्छ जस्तो लाग्यो। मैले हतार हतार कागज सिरानी मुनि हाल्न खोजे। त्यतिकैमा मेरो कोठाको ढोका कुण्डी कसैले बिस्तारै चलाउन थाल्यो। ढोका खोल्ने प्रयास भइरहेको थियो। म निसासिएर उभिरहे। यदि अहिले ढोका खुल्यो भने मेरो सपना मात्र होइन, सायद मेरो बाँकी जीवन पनि फेरि अर्को अन्धकारतिर धकेलिने थियो। मेरो सास नै रोकियो। ढोकाको कुण्डी फेरि हल्लियो। नम्रता, सुतेकी छैनस्? सासु आमाको आवाज थियो। हतार हतार टुकी निभाए। कोठाभित्र अन्धकार छायो। कागज र कोइलाको टुक्रा सिरानी मुनि कोचेर म ओछ्यानमा पल्टे। मन यति जोडले धड्किरहेको थियो कि त्यो आवाज बाहिरसम्म सुनिन्छ कि जस्तो लागिरहेको थियो। ढोका फेरि हल्लियो। सुतेकी हो कि के हो? मैले आँखा मिचेर निधाएको अभिनय गरे। केही क्षणपछि ढोका हल्लिन छोड्यो। बाहिरबाट उहाँकै बरबराएको आवाज सुनियो, तेल सकिन्छ, रातभर बत्ती बालेर बस्ने बानी परेसके क्या हो? त्यसपछि उहाँको पाइला बिस्तारै टाढिँदै गयो। मैले लामो सास फेरे। आज पनि मेरो रहस्य जोगिएको थियो तर म बुझ्दै थिएँ अब हरेक रात यस्तो जोखिम उठाउन सजिलो हुनेवाला थिएन। भोलिपल्ट बिहानदेखि सासु आमाको व्यवहार अलि फरक लाग्यो। उहाँले मलाई बारम्बार हेर्नुहुन्थ्यो, केही खोजेको जस्तो, केही शंका गरे जस्तो। म भने झन् धेरै चुप लाग्न थाले। घरको काम सकिएपछि पनि आवश्यक हिँडुल गर्दिनथे। मनमा एउटै डर थियो, कतै उहाँले

खाता पाइसक्नु भएको छैन। दिउँसो पानी भर्न पन्देरो गए। त्यहाँ गाउँका केही महिलाहरू गफ गरिरहेका थिए। म पानी भरिरहेकी थिए। उनीहरू आफ्नै कुरामा व्यस्त थिए। एउटीले भनिन्, हिजो गाउँको माथिल्लो टोलकी छोरीले पनि पढ्न खोजे किरे। अर्कीले तुरुन्तै जवाब दिइन्, छोरी मान्छे धेरै पढेपछि घर बिग्रन्छ, पछि लोग्नेको कुरा पनि मान्दैनन्। सबैजना हाँसे। म भने पानीको गाग्री समातेरै टुलाएर बसिरहे। मनले सोध्यो, अक्षर चिन्नु पनि अपराध हो र पढेपछि छोरी किन बिग्रिन्छे? तर यी प्रश्नहरूको उत्तर कसैसँग थिएन। घर फर्कदासम्म मन निकै भारी भइसकेको थियो। साँझ पर्न लागेको थियो। आकाश रातम्य भएको थियो। म आँगन बढार्दै थिएँ। त्यसै बेला उहाँ मेरो श्रीमान नजिकै आएर बिस्तारै भन्नुभयो, हिजो राति आमा तिम्रो कोठासम्म आउनु भएको रहेछ। मेरो हातको कुच्चो रोकियो। मैले डराउँदै उहाँतिर हेरेँ। उहाँले फेरि भन्नुभयो, अब केही दिन राति बत्ती नबाल्नु। मेरो अनुहार एकाएक मर्लिन भयो। सायद उहाँले मेरो मन बुझ्नुभयो। केही क्षण मौन बसेपछि बिस्तारै थप्नुभयो, पढ्नै छ भने दिउँसो घरमा कोही नहुँदा पढा। मैले अचम्मले उहाँको अनुहार हेरे। उहाँले फेरि मेरो सपनालाई जोगाउने उपाय सोचिरहनु भएको रहेछ। मेरा आँखाहरू फेरि रसाए। जीवनमा पहिलो पटक कसैले मेरो पढ्ने चाहनालाई लुकाएर भए पनि बचाइरहेको थियो। भान्साको ढोकाको छेउमा सासुआमा चुपचाप उभिरहनु भएको थियो। हामीलाई भने त्यसको कुनै सुइँको थिएन। उहाँ केही बेरसम्म हाम्रो कुराकानी सुनिरहनु भयो। अनुहारमा रिस स्पष्ट देखिन्थ्यो, तर त्यो बेला उहाँ केही बोल्नु भएन। चुपचाप आफ्नो कोठातिर फर्किनु भयो। म भने उहाँले भनेको चाहिँ केही दिन राति पढिन। मन त प्रत्येक रात सिरानी मुनि राखेको कागज निकाल्न खोज्थ्यो, तर डरले हात अघि बढ्दैनथ्यो। सुत्न खोजे पनि निन्द्रा लाग्दैनथ्यो। बारम्बार एउटै कुरा सम्झिन्थे, कतै मैले सिकेका अक्षरहरू बिर्सन्छु कि। त्यो डरले मन पोलिरहन्थ्यो। एक दिन सबैजना खेततिर जानुभयो। घरमा म एक्लै थिएँ। काम सकेर मैले ढोका बन्द गरे। सिरानी मुनि राखेको कागज निकालेर फेरि अभ्यास गर्न थालेँ। आज मैले अक्षर मात्र होइन शब्द जोड्ने प्रयास गरिरहेकी थिएँ। बिस्तारै पढेँ। आ मा फेरि जोडेर पढे आमा। त्यो शब्द मुखबाट निस्कने बित्तिकै मेरो हात रोकियो। आमा यति सानो शब्द, तर त्यसभित्र मेरो सिङ्गो संसार लुकेको थियो। कागज छातीमा टाँसेर धेरै बेर रोइरहे। आमा तपाईँ हुनुहुन्थ्यो भने आज म यति लुकेर पढ्नु पर्ने थिएन होला। मेरा आँसुका थोपा कागजमाथि झरिरहेका थिए। अक्षरहरू धमिला हुँदै गएका थिए। त्यतिकै म कसैले ढोका ढकढकै आयो। म जस्किएँ। हत्र हत्र कागज लुकाएँ। ढोका खोल्न गएँ। सासु आमा हुनुहुन्थ्यो। उहाँको अनुहार निकै कडा देखिन्थ्यो। मलाई माथिदेखि तलसम्म हेर्दै सोध्नुभयो, के गरिरहेकी थिइस्? म स्तब्ध भएँ। केही केही पनि होइन। उहाँले मेरो अनुहारबाट नजर हटाउनु भएन। ढोका थुनेर बस्नुपर्ने के काम थियो? मैले उत्तर खोजेँ, तर कुनै शब्द भेटिनँ। मौन नै मेरो उत्तर बन्यो। त्यो दिनदेखि सासुआमाले मलाई एक्लै घरमा छोड्नु भएन। उहाँ जहाँ जानुहुन्थ्यो मलाई पनि सँगै लैजानुहुन्थ्यो। पानी भर्न जाँदा पनि, घाँस काट्न जाँदा पनि, खेतमा जाँदा पनि, मानौ म कुनै कैदी थिएँ जसलाई एकछिन पनि निगरानी बिना छोड्न मिल्दैन। मैले बुझिसकेकी थिएँ उहाँलाई म माथि शङ्का परिसकेको थियो, तर शङ्काको कारण भने अझै थाहा भएको थिएन। दिनहरू फेरि त्यस्तै बित्न थाले। कामको बोझ बढ्दै गयो, पढाइ घट्दै गयो। मेरो मन फेरि छटपटाउन थाल्यो। राति आकाशतिर हेरेर मनमने आमासँग कुरा गर्थे। आमा सपना देख्नु नै गल्ती थियो र कुनै उत्तर आउँदैनथ्यो, केवल चिसो हावा बस्थ्यो र म फेरि चुपचाप आँसु पुछेर भित्र पस्दथे। त्यसको केही दिनपछि गाउँमा एउटा खबर फैलियो। गाउँको विद्यालयमा नयाँ गुरुजी आउनु भएको रहेछ। सबैले उहाँ धेरै पढे लेखेका र छोरीहरूलाई पनि पढ्नुपर्छ भन्ने विचार राख्ने मानिस हुनुहुन्छ भनेर कुरा गरिरहेका थिए। म त्यो कुरा सुनेर केही क्षण निस्पन्दन भए। मनभित्र कति धेरै वर्षपछि एउटा सानो आशा पलायो, तर त्यो आशामाथि डरले पनि प्रश्न गर्यो कि मेरो भाग्यमा पढाइ अझै बाँकी छ कि यो पनि अर्को अधुरो सपना मात्र भन्ने हो। गाउँभरि एउटै कुरा फैलिएको थियो, नयाँ गुरुजी आउनु भएको सारे। कसैले उहाँ निकै पढे लेखेको भन्थे, कसैले उहाँ सबै बाल बालिकालाई बराबरीले पढाउनु पर्छ भन्ने मान्यता राख्नुहुन्छ भन्थे। म भने त्यो कुरा सुनेर चुपचाप मुस्कुराए। मनले धेरै वर्षपछि फेरि एउटा सपना देख्न खोज्यो, तर अर्को मनले तुरुन्तै सम्झायो, सपना धेरै नदेख्न म्रता, सपना देख्ने बानीले त तिमीलाई सधैँ रुवाएको छ।
केही दिन पछि गाउँमा अभिभावकहरूको भेला राखियो। विद्यालयको आँगनमा सबैलाई बोलाइएको रहेछ। सासू आमा पनि जानुभयो। मलाई भने घरमै काम गर्न छोडियो। म भाँडा माझिरहेकी थिएँ, तर मेरो मन भने विद्यालयतिरै दौडिरहेको थियो। सोच्दै थिएँ, आज गुरुजीले के कुरा गर्नुभएको होला। बेलुका सबैजना फर्किनुभयो। सासू आमाको अनुहार हेर्दै मैले बुझिहाले, भेलामा केही त्यस्तो कुरा भएको रहेछ जसले उहाँलाई मन परेको थिएन। भान्सामा खाना पकाउँदै गर्दा उहाँ छिमेकीसँग भन्नुहुन्थ्यो, आज भोलिका गुरुहरू पनि अचम्मका भए, छोरी पनि पढ्नु पर्छ अरे, घरको काम कसले गर्छ त, किताबले भाँडामा दिन्छ। छिमेकी पनि सहमत हुँदै टाउको हल्लाइरहेकी थिइन्। म भने चुपचाप तरकारी चलाइरहे, तर भित्रभित्रै मेरो मन रोइरहेको थियो। एउटा मानिसले छोरीहरू पनि पढ्नुपर्छ भनेको कुरा यति ठूलो अपराध किन लागिरहेको थियो सबैलाई। त्यो रात उहाँ मेरो श्रीमान अलि ढिलो घर फर्किनुभयो। खाना खाइसकेपछि बिस्तारै भन्नुभयो, आज म पनि विद्यालय गएको थिएँ। मैले अचम्म मान्दै उहाँतिर हेरेँ। उहाँले थप्नुभयो, गुरुजीले एउटा कुरा भन्नुभयो, छोरीलाई पढाउनु भनेको एउटा मान्छेलाई मात्र होइन एउटा परिवारलाई उज्यालो दिनु हो। म केही बोल्न सकिनँ। ती शब्दहरू सिधै मेरो मनमा पुगेर बसे। धेरै बेरपछि मैले बिस्तारै सोधेँ, सबैले के भन्नुभयो? उहाँ हल्का मुस्कुराउनु भयो। सबैले कहाँ एउटै कुरा मान्छन् र कतिले राम्रो भने कतिले विरोध गरे। एकछिन रोकिएर फेरि भन्नुभयो, परिवर्तनको बाटो सजिलो हुँदैन। उहाँको त्यो वाक्य मैले मनमै लेखेर राखेँ, किनकि त्यो वाक्य मेरो जीवनकै कथा जस्तो लाग्यो। भोलिपल्ट बिहान म पानी भर्न पँधेरो जाँदै थिएँ। बाटोमै विद्यालय पढ्थ्यो। मैले अन्यासै विद्यालयतिर हेरेँ। कक्षा कोठाबाट बाल बालिकाहरूको स्वर आइरहेको थियो, क ख ग। मेरो पाइला आफै रोकियो। झ्यालबाट भित्र हेरे। सना सना बाल बालिकाहरू हाँस्दै पढिरहेका थिए। मेरो आँखा अगाडि धेरै वर्ष अघिको आफ्नै अनुहार आयो। त्यही झ्याल, त्यही कक्षा, फरक यति थियो। त्यो बेला म झ्याल बाहिर उभिएकी एक्ली बालिका थिएँ। आज पनि म झ्याल बाहिर नै उभिएकी थिएँ। अन्तर यति मात्र थियो, त्यो बेला हात खाली थिए, आज हातमा पानीको गाग्री थियो। तर दुवै दिन मेरो मनभित्र एउटै प्यास थियो, पढ्ने प्यास। त्यसै बेला कक्षाभित्रबाट कसैको नजर ममाथि पर्यो। मैले झस्किएर टाउको उठाएँ। नयाँ गुरुजी झ्यालबाट मलाई नै हेरिरहनु भएको थियो। म झस्किएर एक कदम पछाडि हटेँ। हातमा भएको गागरी लगभग खस्न लागेको थियो। मेरो मनले एउटै कुरा भनिरहेको थियो, अब यहाँबाट तुरुन्तै हिँड। म फर्किन खोज्दै थिएँ। त्यसै बेला कक्षाभित्रबाट कोमल आवाज आयो, बहिनी एकछिन रोक्नुहोस्। मेरा पाइला आफै रोकिए। वरिपरि हेरे, बाटोमा अरू कोही थिएन। मलाई नै बोलाउनु भएको रहेछ। मेरो छाती फेरि ढकढक गर्न थाल्यो। गुरुजी कक्षाबाट बाहिर आउनुभयो। उहाँको अनुहारमा कठोरता थिएन, शान्त मुस्कान मात्र थियो। उहाँले नजिक आएर सोध्नुभयो, तिमी केही दिनदेखि झ्यालतिर उभिएर कक्षा हेर्ने गर्छौ। मेरो मुखबाट शब्द नै निस्केन। मैले बिस्तारै टाउको झुकाएँ। उहाँले फेरि सोध्नुभयो, पढ्न मन लाग्छ? यति सुन्नासाथ मेरा आँखा भरिए। कति वर्षदेखि यही प्रश्न कसैले सोधेको थिएन। मैले धेरै कठिनाईले एउटा शब्द उच्चारण गरे, लाग्छ। उहाँ केही क्षण मौन रहनुभयो। त्यसपछि भन्नुभयो, पढ्न मन लाग्नु कुनै अपराध होइन। मेरो मन एकछिनका लागि हलुका भयो, तर अर्को क्षणमै सासू आमाको अनुहार सम्झे। मैले हतारिँदै भने, तर हाम्रो घरमा कसैले थाहा पायो भने धेरै ठूलो समस्या हुन्छ। गुरुजीले गम्भीर हुँदै टाउको हल्लाउनु भयो, म बुझ्छु समाज बदलिन समय लाग्छ, तर तिमीले सिक्ने इच्छा कहिले पनि मर्न नदेऊ। उहाँका त्यो शब्दहरू मेरो मनभित्र गहिरो गरिबसे। त्यसै बेला विद्यालयको घण्टी बज्यो। गुरुजी फेरि कक्षातिर फर्किनु भयो। जानु अघि एउटा सानो चक्कु टुक्रा र पुरानो कागजको पाना मेरो हातमा राख्दै भन्नुभयो, फुर्सद मिले अभ्यास गरिरहनु। मेरा हात कामिरहेको थियो। यस्तो लाग्यो कसैले मलाई सुन होइन सिङ्गो संसार नै हातमा थमाइदिएको छ। मैले दुवै हात जोडेर बिस्तारै भने, धन्यवाद गुरुजी। उहाँ मुस्कुराउँदै कक्षाभित्र पस्नुभयो। म कागज र चकलाई गागरीभित्र लुकाएर घरतिर लागे। पुरै बाटो मन डर र खुसी बीच डुलिरह्यो। यदि कसैले देख्यो भने, यदि घरमा थाहा भयो भने। तर आज मेरो हातमा एउटा नयाँ अक्षरको आशा पनि थियो। घर पुग्ने बित्तिकै सासू आमाले सोध्नुभयो, यति ढिलो किन भइस्? म एकछिन अल्मलिए। त्यसपछि बिस्तारै भने, पन्ध्रमा धेरै पालो थियो। उहाँले केही बेर मेरो अनुहार निहाल्नुभयो, सायद विश्वास गर्नुभयो, सायद गर्नु भएन, तर थप केही सोध्नु भएन। त्यो रात सबैजना सुतिसकेपछि मैले गागरीभित्र लुकाएको चक र कागज निकालेर धेरै बेरसम्म हेरिरहे। मलाई बारम्बार गुरुजीको एउटा वाक्य सम्झना आइरहेको थियो, पढ्न मन लाग्नु कुनै अपराध होइन।
मैले चक समाते कागजमा बिस्तारै लेख्न थाले पहिलो अक्षर दोस्रो अक्षर अनि अचानक आँगनबाट कडा सुर सुनियो नम्रता सासूआमाको त्यो आवाजमा आजसम्म कहिले नसुनेको क्रोध मिसिएको थियो मेरो हातबाट चक भुइँमा खस्यो र मनले भन्यो कि सबै कुरा थाहा भयो सासूआमाको त्यो कडा आवाज सुन्ने बित्तिकै मेरो शरीर काम्न थाल्यो हातबाट खसेको चक मैले हतार हतार उठाएँ कागज सिरानी मुनि कोचेँ टुकिनी बाएँ अनि ढोका खोलेर बाहिर निस्किएँ सासूआमा आँगनमै उभिनु भएको थियो अनुहारमा रिस स्पष्ट देखिन्थ्यो यति रातिसम्म किन नसुते कि मैले डराउँदै उत्तर दिएँ निन्द्रा लागेको थिएन उहाँले मलाई केही बेरसम्म निहालिरहनु भयो त्यसपछि भन्नुभयो भोलिदेखि बिहान सबेरै मेलो जानुपर्छ रातभर जागेर बस्ने बानी छोड सुतेर बस हुन्छ मैले यति मात्र भन्न सकेँ उहाँ आफ्नो कोठातिर फर्किनु भयो म भने धेरै बेरसम्म त्यही उभिरहेँ आज पनि मेरो रहस्य बचेको थियो तर डर भने दिनदिनै ठूलो हुँदै गइरहेको थियो भोलिपल्ट बिहानै गाउँभरि एउटा खबर फैलियो माथिल्लो टोलकी एउटी वृद्ध आमाको स्वास्थ्य अचानक बिग्रिएको रहेछ घरका सबैजना उहाँलाई नै हेर्न जानुभयो सासूआमा पनि हतार हतार निस्कनु भयो जाँदा मलाई भन्नुभयो घर सम्हालेर बस हामी नआउन्जेल कतै नजानु हुन्छ मैले टाउको हल्लाएँ घर सुनसान भयो काम सक्न साथ मैले सिरानी मुनि राखेको कागज निकालेँ गुरुजीले दिनुभएको चक पनि निकालेँ आज उहाँले सिकाउनु भएको जस्तै गरी शब्द जोड्ने अभ्यास गरिरहेकी थिए आ मा बा घर एउटा शब्द लेख्न कहिलेकै पाँच छ पटक बिग्रन्थ्यो तर प्रत्येक पटक फेरि लेख्थे किनकि मलाई थाहा थियो मसँग विद्यालय जाने अवसर थिएन यी केही क्षण नै मेरा विद्यालय थिए यतिकैमा बाहिर आँगनमा कसैको पाइला सुनियो म झस्किएँ यति छिटै फर्किनु भयो भन्दै हतार हतार कागज लुकाउन खोजे तर आवाज सासूआमाको थिएन उहाँ मेरो श्रीमान हुनुहुन्थ्यो उहाँले मेरो हातमा रहेको कागज हेर्नुभयो अनि बिस्तारै मुस्कुराउँदै भन्नुभयो आज त धेरै शब्द लेख्न सिकिछौ मैले लाजले टाउको झुकाएँ अझै धेरै बिग्रिन्छ उहाँले कागज हेर्दै भन्नुभयो बिग्रिनु नराम्रो होइन प्रयास गर्न छोड्नु नराम्रो हो उहाँका त्यो शब्दले मलाई नयाँ हिम्मत दिए केही क्षण मौन बसेपछि उहाँले एक्कासी सोध्नुभयो यदि तिमीले राम्रोसँग पढ्न पायौ भने के गर्थ्यौ यो प्रश्न सुनेर म टोलाएँ किनकि यति वर्षमा कसैले मेरो सपना नै सोधेको थिएन मैले बिस्तारै उत्तर दिएँ म जस्तै पढ्न नपाएका छोरीहरूलाई पढाउँथे कसैले झ्याल बाहिर उभिएर अक्षर सुन्न नपरोस् भन्ने चाहन्छु उहाँ धेरै बेरसम्म केही बोल्नु भएन सायद उहाँले मेरो उत्तर भन्दा मेरो पीड़ा सुनिरहनु भएको थियो त्यसपछि शान्त स्वरमा भन्नुभयो तिम्रो सपना धेरै ठूलो रहेछ नम्रता मैले हल्का मुस्कुराएँ सपना ठूलो होइन मेरो अभाव ठूलो हो त्यो वाक्य बोलिसकेपछि म स्तब्ध भएँ त्यसै बेला आँगनको ढोका बाहिर कसैले जोडले खोक्यो उहाँ र म दुवै झस्क्यौं बाहिरबाट सासूआमाको आवाज आयो ढोका खोल हामी दुवैको अनुहार एकअर्कातिर फर्कियो मेरो हातमा अझै पनि कागज थियो बाहिरबाट सासूआमाको आवाज फेरि आयो नम्रता ढोका खोल भनेको सुनिनस् मेरो मुटु झन् तीव्र गतिमा धड्किन थाल्यो हातमा भएको कागज लुकाउने कि ढोका खोल्ने के गर्ने भन्ने नै थाहा भएन त्यसै बेला उहाँ मेरो श्रीमानले बिस्तारै मेरो हातबाट कागज लिनुभयो ओछ्यानको सिरानी उठाएर भित्र सावधानीपूर्वक राखिदिनु भयो अनि फुसफुसाउँदै भन्नुभयो अब ढोका खोला म केही क्षण उहाँको अनुहारतिर हेरेर बसिरहेँ उहाँको अनुहारमा डर थियो तर त्यो डर आफ्ना लागि होइन मेरो लागि थियो मैले बिस्तारै ढोका खोले सासूआमा रिसले भरिएको अनुहार लिएर भित्र पस्नुभयो उहाँको नजर एकपटक कोठाभरि डुल्यो त्यसपछि हामी दुवैतिर हेर्दै भन्नुभयो दिउँसोदेखि ढोका थुनेर के भइरहेको थियो यहाँ म केही बोल्न सकिन मेरो श्रीमानले नै उत्तर दिनुभयो केही होइन आमा नम्रताको ज्वरो अझै निको भएको छैन त्यसैले आराम गर्न भनेको थिए सासूआमाले तुरुन्तै भन्नुभयो आराम बुहारीले यति धेरै आराम गर्न थालेपछि घर कसरी चल्छ उहाँले केही जवाफ दिनु भएन चुपचाप उभिरहनु भयो सासूआमाले फेरि मेरो अनुहार निहाल्नु भयो सायद उहाँ केही खोजिरहनु भएको थियो तर उहाँले खोजेको कुरा भेटाउन सक्नु भएन केही बेरपछि भन्नुभयो भोलिदेखि आरामको नाम पनि नसुनु बिहानै खेतमा जानुपर्छ धानमा गुडमेल गर्ने बेला भइसक्यो मैले टाउको झुकाएँ हुन्छ उहाँ फर्केर बाहिर निस्कनु भयो ढोका बन्द हुने बित्तिकै मैले लामो सास फेरे आज पनि ठूलो आँधी डरेको थियो भोलिपल्टदेखि हाम्रो काम झन बढ्यो बिहान अँधेरोमै खेत पुग्नु पर्थ्यो घाम डुबेसम्म गोडमेल त्यसपछि घर फर्केर फेरि भान्साको काम राति शरीर यति थाक्थ्यो कि ओछ्यानमा ढल्न साथ निन्द्रा लाग्थ्यो सिरानी मुनि लुकाएको कागज निकाल्ने शक्ति पनि बाँकी नै रहँदैनथ्यो दिनहरू बित्दै गए
अक्षरहरू बिस्तारै टाढिँदै गएको जस्तो लाग्न थाल्यो। एक दिन खेतमै काम गरिरहेकी थिएँ, माटोमा झुकेर झार उखेलिरहेकी थिएँ। अचानक मनमा एउटा अक्षर सम्झने प्रयास गरे, केही बेर सम्झन खोजे तर याद आएन। फेरि अर्को अक्षर सम्झे, त्यो पनि अल्मलियो। मेरो हातको काम रुक्यो, मन एकाएक आँत्यो। हे भगवान्, मैले सिकेका अक्षरहरू बिर्सन थाले कि? आँखा र साए, मैले चुपचाप आँसु पुछे तर त्यो आँसु कसैले देखेन। सबै आफ्नो आफ्नो काममै व्यस्त थिए। बेलुका घर फर्किँदा मन अत्यन्तै भारी थियो। राति सबैजना सुतेपछि थकानको पर्वाह नगरी म बिस्तारै उठे। सिरानी मुनि हात हालेर कागज निकाले, चक समाते, टुकी बाले अनि आफूलाई सम्झदै फेरि लेख्न थाले। अ आ ई हात कामिरहेको थियो। कतिपय अक्षर फेरि बिग्रिए तर यसपालि बिग्रिएको अक्षर देखेर म रोइन, किनकि मैले बुझिसकेकी थिएँ अक्षर बिर्सनु भन्दा ठूलो पीड़ा भनेको सपना बिर्सनु हो। म आफ्नो सपना मर्न दिन चाहन्नथे। त्यसैले जति थकान भए पनि, जति आँसु झरे पनि, जति बाधा आए पनि, म फेरि अक्षरसँगै आफ्नो जीवन जोड्ने प्रयास गरिरहेकी थिएँ। तर एउटा दिन, एउटा समय, एउटा पलले त्यो सबै सपना तुहाइदियो।

भर्खरै तपाईहरूले सुन्नुभयो कथा अभागीको यो तेस्रो भाग। यहाँसम्म आइपुग्दा तपाईँलाई कथा कस्तो लागिरहेको छ, जस्तो लागेको छ त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा रेडियो सैलुङ सामुदायिक एफएम भयानेभित्र प्रसादमय घर चरीकोट चरीघ्याङ दोलाखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो रेडियो सैलुङ @gmail.com। वाचन भइरहेको कथा अभागीको आगामी भागमा के हुन्छ भनेर थाहा पाउनको लागि तपाईँले यस कथाको चौथो भाग अर्को साता पनि सुन्नुपर्ने हुन्छ, सुन्न नभुल्नुहोला भन्दै अर्को साता यही कथाको चौथो भाग लिएर आउने वाचा गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपुच्छे। गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्याम बहादुर लामा धादिङ, विमल लामा धादिङ, सोम बहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोक बहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेक कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, ढ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीम बहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसोपानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
3: होइन है साइला दाई, के बिग्रियो, खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रियो त, खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
5: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
6: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा

0: रोग लाग्न सक्छ।
1: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
1: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजैबाट सचेत बनौं, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
1: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
6: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरी, सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटा का भाँडाहरू कम्पनी के मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
2: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
2: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
2: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Oya, oya, cuánto da tu jeco, oya, poní su ñasa. Ya, puri, mola en la amigo, mola ya, oña.
1: Ahora, ¿qué hago, dámico, mani? Dámico, me voy a ir a ver. ¿Y no te entras bien, bazar, me voy a ir a ver? ¿Qué haces, mani?
0: Oye, ¿qué haces, tío, montañi?
1: Ya, ¿qué hago, dámico? No, papi, ¿es una tía?
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दोलखा सम्पर्कको लागि 98 41 57 70 69
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: Bonia. Extreme energy drink.
1: कालिन्चोक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री वन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
2: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चोक भगवती मन्दिरमा झाँक्री तथा वन धर्मलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिरहेको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकादेखि तथा भाद्र 12 गते बिहान कालिङसुक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा मेला आयोजना हुँदैछ।
1: उक्त अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा वन धर्मावलम्बीहरू

0: को धार्मिक सांस्कृतिक योगदान को सम्मान स्वरूप भाद्र 12 गते मंदिर परिसर में विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै कालिन्चोक भगवती मन्दिरको पण्डितबाट जनै लगाइने कार्यक्रम समेत रहेको अवगत गराउँछौ।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बेलुकीको 10 बजेको छ।

नमस्कार रेडियो सैलुङ सामुदायिक एफएम बैनी थुप्लो सात मेगाहर्ज म बद्री प्रसाद साहबबाट आज विक्रम सम्मत 2083 साल श्रावण शुक्ल पक्ष सन् 2026 अगस्त 22 तारीख भाद्र 6 गते शनिबार दशमी तिथि भोलिको एकादशीको नाम पुत्रदा हो यहाँले खुब सम्झिनु होला पुत्रदा एकादशी भोलि अब स्तुति गरौं।

Narayana. नारायणम अब यो बतानी भैया को श्री हरिवंश पुराण हरिवंश प्रभु को याद आयले करिकन कति कुरा को विस्तार करी छ भने कृष्ण समन का आदि भनिकन समन का आदि ने अमेरिका 88,000 ईश्वर का प्रति गुरु सत्य जी ने बताउनु भो सैनी कथाहरू ल्याएर त्यहाँबाट वैष्णव पाणि अमेरिका गुरु ले यतापट्टि राजा जन्मेजयलाई बताउनु भो सैनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्न लागिराखेका छौं राजन अब त्यसै मौकामा यतापट्टि के भइराखेको छ त भन्ने होसलाई भनेदेखि जस्तै अब त्यसरी उतापट्टि जो सत्यव्रत नामका जुन राजाले वशिष्ठ गुरुको गाईलाई त्यसरी जोडो मार्नुभयो त्यो मासु अनि खानुभयो विश्वामित्र गुरुका ती छोराहरूलाई पनि जो खुवाउने काम गर्नुभयो आफ्ना बच्चाहरू आफूहरूले पनि जब त्यस्तो खुवाएर अनिखेरि जब त्यस्तो भयो अब उतापट्टि के भयो भने जस्तै त्यो हो एउटा विश्वामित्र नामरेका गुरुले आराएको जुन हो त्यो कुरालाई सफल उहाँले पारिदिनु भयो किन पाप त आफूले गर्नुभयो तर तपाईँ उतापट्टि जुन के भयो ज्यान बाँच्यो नि त महाराज ल हेरौँ त उतापट्टि जो ज्यान बाँच्यो ज्यान बाँच्नाले गर्दाखेरिमा त के भयो भनिसलाई भने अनि त्यो पापलाई अलिकति जुन टेवा त्यसले पनि दिन्छ नि त अनि जब त्यस्तो भयो त्यति भइसकेपछि उपरान्त जब त्यो भइसकेपछि उपरान्त अनि आफूले पनि जब त्यसरी जुन खाने काम गर्नुभयो यसरी गर्दै गर्दैले अब त सत्यव्रतले जुन गाईको मासुहरू उनीहरूले खाएको कुराहरू सुनिसकेपछि उपरान्त अनिखेरि वशिष्ठ ऋषि पनि ज्यादै जो कोर्दै हुनुभयो महाराज रिसाउनु भयो ज्यादै नै रिसाउनु भयो किन नरिसाउने त्यस्तो जो लैनु दोहुने गाई ल ल हेर त अब त्यसरी उतापट्टि जो सत्यव्रत नामरका जुन राजाले जब त्यसरी जो काट्दछन् मार्छन् त्यसरी जो खान्छन् भनेदेखि नरिसाउने भन्ने कुरा त के आयो र केही पनि आएन अनि फेरि बडो त्यस्तो कोर्दित भएर ऋषले चुर भएर ऋषको जो आवेगमा वशिष्ठ नामरका गुरुले पनि के गरेको छ त भनेदेखि अनि त्रयारुणाका पुत्र अनि सत्यव्रत सम्बन्धसँग अनिखेरि यो कुरा भन्ने काम गर्नुभयो के भन्नुहुन्छ वशिष्ठ नामरका गुरु भन्यो यसलाई भनेदेखि ओहो अनि जो भन्नुहुन्छ कि जस्तै पातयेयमहम क्रूर शङ्कुम संशयम यदि ते द्वा विभौ शङ्कु न स्यातम वैकृतौ पुन भनेर भन्नुभयो जब त्यस्ता किसिमले गरिकन उतापट्टि वशिष्ठ नामरका गुरुले जब त्यसरी भनिसकेपछि हे निर्दयी यदि तिमीले फेरि गरेको यस्ता किसिमको जुन दुईटा पाप नभएको भएदेखि म तिम्रो जुन हो पहिलो पापलाई जुन अवश्य मेबर जुन नष्ट गरिदिने थिएँ नष्ट गरिदिन्थे महाराज पहिलो पापलाई अनिखेरि तर आफ्नो बुबालाई जो सन्तुष्ट गराउन नसकेको कारणले गर्दाखेरि मर त्यहाँबाट अनिखेरि गुरुको त्यस्ता किसिमको जुन लैनु गाईहरूको जो हत्या गरेको कारणले गर्दाखेरि मर त्यही अपवित्र मासु खाएको जुन कारणले गरिकन अनिखेरि तिम्रा पाप ती तीन किसिमका जो पापहरू अनिखेरि भएका कारण ती हुन् भनेर जब त्यस्ता किसिमले भनिसकेपछि त्यहाँबाट वैष्णव पाणि नामरका जो गुरुले भन्न लाग्नु भइराखेको छ अनि के भन्नुहुन्छ त वैष्णव पाणि नामरका गुरुले भनिपछि त भने यो त्रिनेत्र सङ्घको नि ताने दृष्ट महा तपा त्रिसङ्घको बुझे रीति हो बाँच बुझे त्रिसङ्घको रीति समृत भनेर भन्नुभयो कि जब यस्ता यस्ता किसिमले भनिसकेपछि उपरान्त यसरी सत्यव्रतद्वारा गरिएका त्यस्ता किसिमको जो तीनवटा पापका कारणले अनिखेरि अब ती पापहरूलाई दृष्टिगत गर्दै गर्दै गर्दै गर्दै अनिखेरि महातपस्वी जुन वशिष्ठले पनि के गर्नुभयो त भन्दाखेरि सत्यव्रतलाई जो त्रिशङ्कु भनेर भन्नुभयो त्रिशङ्कु भन्ने जो नाम राख्ने काम गर्नुभयो अनिखेरि यसैका कारणले गरिकन उनी त्यो अनिखेरि त्रिशङ्कुकै जो नामबाट अनिखेरि ऊ जो प्रख्यात भए महाराज पहिलाको नाम सत्यव्रत थियो अनि अब पछाडि जब त्यस्तै त्यस्तै किसिमको चाहिँ तिनवटा पाप गरिएको कारणले गर्दाखेरिमा त्रिशङ्कु भन्ने जो नाम कसले राखेको त भनेछ भने वशिष्ठ गुरुले राख्नुभयो हे महाराज जब त्यस्ता किसिमले गरिकन राख्नुभयो अनिखेरि जब विश्वामित्र अब तपस्या पूर्ण भयो नि त उहाँको 12 वर्षको तपस्या पूर्ण गरिसकेपछि उपरान्त त्यहाँबाट फर्केर आउनु आउँदाखेरि मात्र अब त्यस पछाडि अनिखेरि आफ्ना स्त्री र छोराहरूको जुन पालन पोषण सबै कुरा चाहिँ सत्यव्रतले त्यसरी जो गर्नुभएछ अनिखेरि त्रिशङ्कुबाट जो ज्यादै नै जो प्रसन्न हुनुभयो है
उतापट्टि जो को विश्वामित्र नामहरूका गुरु अनि जब जो विश्वामित्र नामहरूका गुरु त्यसरी खुसी भइसकेपछि उपरान्त उनलाई त्यहाँबाट बार्दैन भनेर थाल्नुभयो अनि थालिसकेपछि जब अनि महर्षि विश्वामित्रले पनि अनि राजकुमारसँग आफ्नो मन कामना अनुसारको त्यस्ता किसिमको जुन भर माग भनेर भन्नुभयो भनिसकेपछि उपरान्त त्यस पछाडि राजकुमारले पनि अनि महर्षिसँग अनि जो उतापट्टि वरदान माग्दै भन्न लाग्नुभयो भन्नुभयो महाराज हेर्नुहोस् अधिकारी अब के भन्नुहुन्छ त भने यसरी भने म जस्तै शरीर सहित स्वर्गमा जान पाऊ भनेर भन्नुभयो है कसले भने यसलाई भने तिनी त्रिशङ्कु अथवा सत्यव्रतले म यो शरीरै सहित अधिकारी स्वर्ग जान पाऊ भनेर भनिसकेपछि अधिकारी अब उतापट्टि जुन महर्षि है विश्वामित्र नामका जुन गुरुले कृपाका साथ कृपाका प्रभावले गरिकन अनिखेरि बाह्र वर्षसम्मको अनावृष्टिको भयो त्यतिखेर अनिखेरि पानी परेको थिएन महाराज अनावृष्टि भइराखेको थियो अनाज भन्ने चाहिँ थिएन नभइसकेपछि उपरान्त अनिखेरि त्यसरी जुन फल कन्दमूल फलफूल पनि भएन नभएको कारणले गर्दाखेरि पनि त्यसरी जो गाई काटेरै खानु पर्यो र खुवाउनु पर्यो अनि जब त्यस्तो भयो अनि सत्यव्रतले भएर त्यहाँबाट हटिसकिसकेपछि उपरान्त त्यहाँबाट विश्वामित्र ऋषिले पनि अनि आफ्नो तपस्याको बलद्वाराबाट सत्यव्रतका चाहिँ पापहरू सबै नष्ट गराइदिनु भयो र अनि उहाँले त्यो गाई काटेको पितृको वचन लङ्घन गरेको बुबाको वचन लङ्घन गरेको अरू अरू किसिमका जो पापहरू पनि सम्पूर्ण हटाइदिने काम गर्नुभयो अनि खेरि पिताको जो राज्यमा उनको राज्य अभिषेक पनि गराइदिनु भयो आफ्नै बुबाकै राज्यमा राज्य अभिषेक पनि गराइदिने काम गर्नुभयो र अनि उनैको जो यज्ञ गराउन भनेर लाग्नुभयो महाराज उतापट्टि जो विश्वामित्र नामहरूका गुरु जो उहाँकै जो यज्ञ गर्नबाट थाल्नुभयो अनि खेरि त्यस पछाडि उतापट्टि जो जो के भनेछ कौशिक गोत्रमा उत्पन्न भएका महर्षि विश्वामित्रले आफ्नो तपस्याको जुन हो शक्तिद्वारा अनि महर्षि ठुल्ठुला हो उतापट्टि जो वशिष्ठ देवताहरूले अनि हेर्दा हेर्दै त्यस्तै अनिखेरि त्रिशङ्खु अर्थात् सत्यव्रतलाई त्यहाँबाट अनिखेरि जो सशरीर जुन पहिलाको शरीर सहितै अनिखेरि स्वर्गमा जो पठाइदिने काम गर्नुभयो महाराज अनिखेरि ती राजा त्रिशङ्खुको अनिखेरि उतापट्टि कै कै वंशसम्म उत्पन्न भएको भएका त्यहाँबाट अनिखेरि सत्य रचना भए कि त्यस्ता किसिमको जुन एउटी पत्नी थिएन तिनको जब त्यति भइसकेपछि त्यहाँबाट अनिखेरि अब तिनका गर्भबाट त्यहाँबाट अनिखेरि उतापट्टि के भयो त भने त्रिशङ्खुका हरिचन्द्र नामहरूका जुन छोरा भए हरिचन्द्र कसका छोरा भने यसलाई भने त्रिशङ्खुका छोरा त्यहाँबाट अनिखेरि अब हरिचन्द्रका छोरा को भए भने यसलाई भने रोहित भए अनिखेरि अब रोहित भए महाराज हेर्नुहोस् त्यहाँबाट अनिखेरि रोहितकै जो वंशमा उतापट्टि विभिन्न विभिन्न किसिमले गरिकन उतापट्टि के भइराखेको छ त भने यसलाई भने अनिखेरि त्यो वंशावली बढ्दै बढ्दै जाँदाखेरिमा उतापट्टि के हुन्छ भने यसलाई भनेदेखि जस्तै जुन धेरै किसिमका जुन पुरुषहरू पनि उत्पत्ति भएर गएका हुन्छन् हे महाराज हेर्नुहोस् अनि जब त्यस्ता किसिमले गरिकन अनि जब उहाँहरूको त्यो भइसकेपछि उपरान्त अब यतापट्टि के भयो भन्ने मसला भनेदेखि जस्तै अब उतापट्टि हरिचन्द्रका जुन हो जो छोरा को भयो यसरी भने रोहित अनि रोहितका छोरा त्यहाँबाट अनिखेरि उतापट्टि के भयो भने यसलाई भनेदेखि जस्तै हरित उत्पन्न भए अनिखेरि जो हरितका छोरा को भयो भने यसलाई भने अनि उतापट्टि चन्चु भए अनिखेरि चन्चु भए त्यहाँबाट अनिखेरि जो भन्छ चन्चुका जो विजय र सुदेव नामहरूका जुन दुई भाइ छोराहरू भए अनिखेरि जब त्यस्तै हुँदै थियो हुँदा हुँदैका बीचमा अनिखेरि गर्दै ल्याउँदाखेरिमा अनि धेरै जो वंशावली बढ्दै गइरहेकै छन् यो सौनकाली नामहरूका 88,000 ऋषिहरू हो भनिकन 88,000 ऋषिहरूलाई त्यहाँदेखि उतापट्टि सौनकाली नामहरूका 88,000 ऋषिहरूलाई गुरु शुद्धजीले बताउनु भएको र त्यहाँबाट सोही नै कथाहरू ल्याएर वैषम पायन नामका गुरुले राजा जन्मेजयलाई बताउनु भएको जुन किसिमको कथाहरू हो सैनिक कथाहरू ल्याएर अनि हाम्रा आदरणीय श्रोता महान बाबुहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो अब यो कथाले धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको
फल मिलोस् भनेर भनिरह अलैया शनिश्वरहरू शान्ति हुनु, शनिश्वर आदि गरेका ग्रहहरू शान्ति हुन्, अनिखेरि उल्का ब्राह्मरी शान्ति हुनु, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस् भनेर भन्ने यस्ता यस्ता किसिमको जुन हो शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हो जुन हरिवंश पुराणको अनि हरिवंश प्रभुको यो अध्यायले गरिकन यथामति विस्तार गरियो। देवगी सुत गोविन्द वासुदेव जगतपते दैवेस्तनयम् कृष्ण त्वमहं शरणं गत। देवगी सुत गोविन्द वासुदेव जगतपते रक्षमेस्तनयम् कृष्ण त्वमहं शरणं गत। नारायण ओम श्री कृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कालिन्चोक गाउँपालिका सुन्द्रावती गाविस वार्ड नम्बर 9 देखि खड्का गाउँ पुमिसुवाला खड्का गाउँ बस्ने गोपी शिवाकोटीलाई मानव धर्म तर्फबाट यो आत्मज्ञानको तर्फबाट भजन आत्मज्ञानकै भजन राख्न रहर लागेको हुनाले मैले राख्न खोज्दैछु। सबैजना इष्ट मित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सच्चिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबैले पूजनीय महात्माको जय, भगवान र भक्तको जय।
2: हरिमाया शिवकोटी।

मनुष्य जन्म पाएको ते सफल हुनै पाएन मनुष्य जन्म सफल हुन त्यसै भएन कुसंगतको संगत गर्दा

0: आई सानी छ बुहारी भनेर सासुले धन्दा बढाउँथिन् ठुल ठुलाई कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावर मजाली सुनर भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिले मेरा तेरा माइती पनि देखेको छु मैले खान्छन् भुटेको मकै त्यही गुन्द्री ओढुछन् त्यही गुन्द्री ओछ्याउँछन् सुच्छन् निर्लामा भोकाई छन् यस्तै ससुरा मेरा माई तिनी पुग्दैन हजुरको जोडा हजुरको छोरी त विवाह गरिदिँदा बाँधेनुस हाती रथ घोडा राजाको कुलमा जन्म हुन गयो विवाह नहुने भयो यो वृन्दावनमा फुल फुल्यो मधुमालातीको फुल झैँ जोवन गयो कुन चाहिँ मरतले गरिदिन्छ निसापा कुन्दै बाँधिन्छन् पति सङ्कोचन सङ्गिनी सबै चलि गए मन रुन्छ मेरै अति
1: हजुर यस्तै बैरागी
0: कि पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी दिउँ बाका चलै माइले मेरी माया कि डोरी नदिँदा पनि दिउँ कसलाई भनी मन बोली लाग्दैन निन्द्रै राति भोलिको दिन मनमाउनु पर्छ मैले बर्जा झै पिटी छाती कन्यादान दिवस सानु भयो धर्म प्रहात्रै रह्यो सोगा सुर्त नमानी पठाई बक्सेवस छोरीलाई बाली बितेरै गयो फुल फुल्यो नजरी सबै बनाभरी घाम लाग्यो सैरी खोला एक बारको जुनीमा कठै मेरो बुबा माया नमार्नु होला बुबाको घरमाथि ठुलो नेवल पाती त्यो भन्दा ठुलो टुनी छोरीको कर्जा नखानु बुबाले पाप लाग्छ सातै जुनी वरुणमा पुत्र किनी ल्याए घरमा मन्त्रीहरूले जसै गर्छु म यज्ञ भनेर राजाले ठिटाली गरे तसै ए वर्मा पुत्र बेदार बेसरी यो यज्ञ खमा महा